0: पे बकायदा सारे जितने भी उड़ीसा के सियासतदान हैं, इलेक्टेड काउंसलर्स हैं, वो वहां पे आते हैं, वहां पे डेनिश भी आते हैं, वहां पे चेचना की भी औरतें हैं। और दूसरे मसल वहां पे एक बड़ी रो जो थी वो औरतों के लिए थी, और उसके बाद मर्द थे मुख्तलिफ जगह से, एसपीआर से, आरू से, औरतों से, हर जगह से लोग आए हुए थे। और ये एक इतना बड़ा इवेंट था कि हमारे एम्बेसडर साहब ये कहने पे मजबूर हो गए कि मैं जब भी यहाँ पे 14 अगस्त पे आता हूँ तो ये एक इंटरनेशनल जो है महफल होती है। और यहाँ पे आपने देखे कि वहां पे अराकियों ने अराकी जबान में दिल दिल पाकिस्तान और अपनी जबान में पाकिस्तान की तारीफ पे उन्होंने नगमे गाए, इसी तरीके से अरबियों ने गाए, इसी तरह ईरानियों ने गाए, इसी तरीके से वो अफ्रीका का जो आपका भी दोस्त है दिल दिल जान जान, उसने भी बकायदा अपना तंबूरा जिसको हम कहते हैं अपनी जबान में वो बड़ा सा वो बजा कर उसने गाए। तो इसी तरीके से टर्किश काउंसलर ने और दूसरे सम्बेलियन और दूसरे काउंसलर ने वहां पाकिस्तान की तारीफ की। और बकायदा ये एक टर्किश काउंसलर ने जो अभी काउंसलर अभी भी काउंसलर है वहां पे उसने खड़े होके, तो ये जो मक्का मुआहदा हुआ है पाकिस्तान टर्की और सऊदी अरब के दरमियान, इसकी इतनी तारीफ की डेनिश में कि सारे लोग वहां पे जो दूसरे भी इंटरनेशनल स्मैलियंस हर किस्म के लोग आए हुए थे, तो जो डेनिश कम्युनिटी, तो लोगों को इंफॉर्मेशन मिली कि पाकिस्तान है क्या, पाकिस्तान चीज क्या है, तो इसके ऊपर बात हुई। और ये मैं आपको बता दूं कि यहाँ से वो इसलिए डिफरेंट है कि जैसे आप कायद आजम डे मनाते हैं तो आप कायद आजम के ऊपर हर बंदे को कायद आजम के ख्यालात उनके बारे में बात करने की उनके लोगों को इजाजत देते हैं, लोग खड़े होके अपने अपने ख्यालात का इजहार करते हैं। इसी तरीके से वहां पे ख्यालात का इजहार हुआ के कायदे आजम कौन थे, इलामा इकबाल कौन था, किस तरीके से पाकिस्तान बना, किस तरीके से, तो ये सारे एलिमेंट्स वहां पे इकट्ठे हुए और ये लोगों को वहां पता लगता है कि भाई वाकई ही पाकिस्तान और लोग बाहर तक ये चीजें जाती है। और वहां से लोगों ने अपने अपने मुल्कों में वीडियोस भेजी और मैं देख रहा था कि कुछ सोमालिया के लोग जो थे वो अपने मीडिया को भेज रहे थे वो वहां से डायरेक्ट व्हाट्सएप के ऊपर, तो मैंने उनको क्या लगे कि हम आपको ये चीजें भेज रहे हैं। तो ये चीजें जो है इस तरह के यहाँ पे होने चाहिए, ठीक है मैंगो फेस्टिवल है तो उसको मैंगो फेस्टिवल होना चाहिए, लेकिन जो तंजीमात कर रही है, मेरा इनसे इख्तलाफात सिर्फ इस बात का है कि ये सिर्फ स्टेज पे आना चाहते हैं और इनके पास कोई नॉलेज नहीं होता और ये अपने आप को बड़ा आदमी साबित करने के लिए स्टेज पे आके तो इधर उधर की बात करके चले जाते हैं और कहने के लिए इनके पास कुछ नहीं होता। बेशक मुझे ये 500 गालियां दे कोसे, लेकिन हकीकत यह है कि अगर आम बच्चों को आम आदमी को ये नहीं पता कि पाकिस्तान क्या है, पाकिस्तान के जिला कितने हैं, पाकिस्तान में कितने कितने जो कोपनहेगन से भी ज्यादा मॉडर्न सिटीज है वो कितनी है, तो फिर हमें कोई फायदा नहीं कि पाकिस्तान डे बनाए और अपने आप को एज ये शो करने के लिए कि हम ये कर सकते हैं वो कर सकते हैं। तो यहाँ पे जो है बोलना पड़ता है और जो बोलते हैं उनको उनका हक मिलता है, तो उससे फिर गबियत और जलस नहीं होना चाहिए, बल्कि कोई आपका साथी अच्छी बात कर रहा है, अच्छी चीज कर रहा है तो उसकी तारीफ करनी चाहिए बजाय उसके ऐब निकालने के। अल्लाह ताला ने कहा कि जब मैं तुम्हारे
1: शाह साहब आपके जाती तालुकात हैं, आपके सामने बहुत सारे मामलात हुए जब आप बिल्कुल यंग थे, जब आप जर्मनी से या डेनमार्क से या बर्तानिया से पढ़ रहे थे जाते थे, लीडरान से मिलते थे जो आजकल बड़े लीडर हैं, बड़ी पार्टियों के हो गए हैं। तो शाह साहब आपके जानने वाले चौधरी सालक साहब जो हैं वो इंफॉर्मेशन मिनिस्टर हैं ओवरसीज़ के, ना ओवरसीज़ मिनिस्टर हैं, तो वो यहाँ तशरीफ ला रहे हैं, जो मेरे पास खबर है जल्द ही जो है वो डेनमार्क आने वाले हैं। तो शाह साहब क्या यहाँ कोई तैयारी नहीं होनी चाहिए कि ओवरसीज़ को हमारे मुतालबात क्या है, हमें किस तरीके से ये काम करना चाहिए, उस वक्त जब वो तशरीफ ले आएंगे तो फिर हम अलग अलग शुरू कर देंगे?
0: دیکھیں جی اصل میں یہاں پہ
1: اس کو چیزوں کو آپ نے بہت قریب سے دیکھا ہے, آپ ان کا بانیوں میں شمار ہوتے ہیں, تو شاہ صاحب اس کی تو تیاری ہونی چاہیے, نہ کہ جی میں وہ ہوں, دوسرا وہ ہے, تیسرا وہ ہے, چوتھا وہ ہے, اپنے اپنے مسل دکھانے شروع کر دیں.
0: دیکھیں جی میں آپ کو ایک بات شیئر کہتا ہوں, یہاں پہ ایسی چیزوں پہ ہم نے دیکھا ہے کہ بہت آرمی جرنیل آئے, بہت بڑے بڑے وزیر یہاں پہ آئے. اصل میں جب آپ وہ آپ کو وہ ڈپلومیٹ قسم کے لوگ ہوتے ہیں, انہوں نے کورس کیے ہوتے ہیں, وہ جب آپ کے چہرے کو دیکھتے ہیں کہ یہ کیسی بلفنگ کر رہا ہے, کیسی بات کر رہا ہے, تو وہ جا کے اس کو ہنسی مذاق میں کہتے ہیں جی ٹھیک ہے, یہ ہو جائے گا ہو جائے گا, اس کے بعد وہ فرگیٹ کر جاتے ہیں. اصل میں یہ کام جو ہے, یہ کام یہاں کی جو تنظیمات ہے اگر وہ سیریس ہوں تو وہ یہ چیزیں کرا سکتے ہیں اور یہ ان چیزوں کو لے کے جا سکتے ہیں, لیکن اس کی بیک گراؤنڈ میں کچھ وجوہات ہونی چاہیے, کوئی ایسی چیزیں ہونی چاہیے کہ یہ سب کچھ. آپ یقین کریں کہ ہماری تنظیمات اگر چاہیں تو یہاں پہ صبح سے ہی پاکستان سے, پاکستان میں اس وقت 13-14 پرائیویٹ ایئر لائن چل رہی ہیں پاکستانیوں کی, ان میں سے کسی ایک کو بھی یہاں پہ بلا سکتے ہیں, لیکن ان میں اتنی ہمت نہیں ہے. کیوں کہ ہم لوگ اس طریقے کی سوچ ہی نہیں رکھتے. ہم یہاں پہ ایز اے ڈینش سٹیزن ہم ایس اے ایس کے پاس ڈیلیگیشن لے کے جا سکتے ہیں, ان کو فورس کر سکتے ہیں کہ بھائی آپ کے پاس پاکستان کے روٹ ہیں, آپ کراچی کی بجائے اسلام آباد لاہور ایک روٹ رکھ لیں, ہم لوگ وہاں جانا چاہتے ہیں, ہمیں ٹکٹ دے تو جا سکتے ہیں. دیکھیں یہاں ہم لوگ کیا کر رہے ہیں, انڈیا کو اتحاد والے جا رہے ہیں, انڈیا میں دوسری ایئر لائن جا رہی ہے, وہاں کا 3300-3200 کروڑ ٹکٹ ہے, پاکستان کے لیے 5-5-6-6-7-7 ہزار ڈسٹینس مائلج ڈسٹینس بھی کم ہے. میں خود جب ینگ تھا تو میں یہاں ایٹا میں کام کرتا تھا, تو وہاں پہ یہ باقاعدہ مائلجز پہ آپ جب ایک لانگ روٹ ہوتا تھا تو آپ ایئر مائلجز کو دیکھے تو اس حساب سے ریٹ کو کم کر دیتے تھے, ٹکٹ کی پرائز کم ہو جاتی تھی. یہ ان کو پریس کر سکتے ہیں ٹرکش ایئر لائن کو.
1: اتنی سوسائٹیاں بننا یا اتنی چیزیں کرنا یا سارا کچھ کرنا, نہ ڈینشوں میں جب بیٹھتے ہیں تو مسائل جو ہمارے بڑھتے جاتے ہیں, اپنوں کی بات کرتے ہیں وہاں مسائل بڑھتے جاتے ہیں, جب اس میں آتے ہیں تو ہم ڈیوائڈ ہوتے جاتے ہیں, جب ہم لوگ اکٹھے ہوتے ہیں تو ہم اچھی اچھی باتیں کرنا شروع کر دیتے ہیں.
0: دیکھیں ہم دوسروں کو ملتے ہیں نا تو صرف کافی پینے کے لیے, کیک کھانے کے لیے, کھانا کھانے کے لیے, اس کے بعد جب ہم اپنے میں بیٹھتے ہیں نا تو وہاں پہ ہم بوسٹ کرتے ہیں, وہاں ہم اپنی تعریفیں کرتے ہیں, وہاں وہ ایسے ایسے جھوٹ ایسے ایسی باتیں کرتے ہیں کہ دوسروں کو امپریس کرنے کے لیے کہ ہم سے بڑا قابل کوئی نہیں, ہم نے یہ کر دیا, ہم نے وہ کر دیا. ہوتا کچھ نہیں, پہلے ہوتا تھا, اب نہیں ہوتا. اس کی وجہ کیا ہے کہ ان کو سمجھ آ گئی ہے کہ یہ یہاں پہ یہ جو ہے ان کے پیچھے کوئی چیز نہیں. اگر ہماری سوسائٹی جتنی بھی ہے اگر یہ آرام سے کام کرے, آرام سے لکھے, تو میں آپ کو یہ بتا دوں کہ یہاں پہ وہی لوگ ہیں, وہی فیملی سیٹل ہیں جو ناروے میں سیٹل ہیں. ناروے والے ہمارے سے 10,000 گنا بہتر ہیں. آپ یہ دیکھیں کہ نارویجن امبیسڈر جو ہے وہ کھاریاں گجرات لاہور یہ اپنا کجرا والا آپ کے راول پنڈی میں گھومتا پھرتا ہے, وہ ہر جگہ پہ جو آدمی اس کو بلاتا ہے وہاں پہ جاتا ہے, لیکن جو ڈینش امبیسڈر ہے وہ کبھی کوئی کسی کو سال میں ایک دفعہ گجرات جائے گا یا کوئی بلائے تو اس پہ جائے گا, نہیں تو نہیں جاتے. تو یہ چیزیں بتانے کی یہ ہے کہ چند ایک آدمیوں کی اگر پرسنل دوستی ہے تو وہ ان کو اپنے پرسنل بیٹر کے لیے.
1: شاہ صاحب 3-4 منٹ رہ گئے, کو حل بتائیں. یہاں بچے پڑھے لکھے ہیں, کالجوں میں یونیورسٹیوں میں پڑھتے ہیں, اپنے کاروبار کرتے ہیں, اگر ٹرانسپورٹ کا کام دیکھا جائے تو اس میں ماشاءاللہ خود کفیل ہیں, پاکستان کی سیاسی جماعتوں میں دیکھیں تو ماشاءاللہ خود کفیل ہیں, اگر ٹرک کے بزنس میں دیکھیں تو ماشاءاللہ خود کفیل ہیں, کون سی جگہ اسپتالوں میں دیکھیں ماشاءاللہ ڈاکٹروں کی تعداد بہت زیادہ ہے, سرجنوں کی تعداد بہت زیادہ ہے, ہر جگہ نیمڈ وکلا میں آپ دیکھ لیں ہر جگہ جو ہے وہ نمائندگی ہے اور بڑی اچھی نمائندگی ہے, ٹیچروں کی دیکھ لیں بہت اچھی نمائندگی ہے, ڈینٹس کی نمائندگی دیکھ لیں. شاہ صاحب رچ کمیونٹی ہے, ہر طرح کے لوگ اس میں کمیونٹی میں ہیں, لیکن اس کے باوجود شاہ صاحب جو ہم بات کر رہے ہیں یہ ٹوٹلی ساری مسائل کی ہم بات کر رہے ہیں.
0: دیکھیں ہمارے پڑھائی میں سب سے زیادہ جو اس وقت یہاں आगे है नंबर वन वो पाकिस्तानी है, आज भी अच्छी अच्छी पोस्टों पे बैठे हुए हैं, अच्छे अच्छे काम कर रहे हैं, लेकिन हमारे बाद आने वाले जो लोग हैं, सोमालियंस हो गए, अपना अफगानी हो गए, ईरानी हो गए, अरब हो गए, इन लोगों ने जो पढ़े लिखे थे वो तो सेटल हो गए, जो नहीं पढ़े लिखे थे उन्होंने बिल्कुल ही उल्टा कारोबार शुरू कर दिया। जिससे आप देखेंगे टर्किश जो है इन्होंने वर्कशॉप खोल ली, इन्होंने दूसरी जगह पे रेस्टोरेंट खोल लिए, इन्होंने अपने आप को पॉपुलर कर लिया। आप किसी भी टर्किश रेस्टोरेंट में चले जाए आपको सफाई नजर आएगी, खाने का आपका दिल करेगा, आप वहां पे फैमिली के साथ बैठने को आपका दिल करेगा, कोई आपको तंग करने। लेकिन जब भी आप अपने किसी रेस्टोरेंट में जाएंगे वहां पे चार कोई दूसरे टेबल पे बैठा हुआ, उनकी आवाजें इतनी होंगी, किसी ने टेलीफोन पकड़ा होगा तो वो टेलीफोन के अंदर माइक लगा होता है, वो आपकी आवाज को बड़ा करता है, कई गुना ज्यादा करता है। तो ये बसों में बैठेंगे तो वो इतनी जोर जोर से बोल रहे होंगे कि जो बस से बाहर भी जा रहा है या रेस्टोरेंट से बाहर भी बैठा हुआ है वो भी सारी आवाज सुन रहा है कि ये बंदा क्या बात कर रहा है। आप आराम से बात करें जैसे दूसरे लोग बात करते हैं तो लोग आपको कहेंगे कि ये सिविलाइज लोग हैं, ये पढ़े लिखे लोग हैं, इनका माहौल अच्छा है। आप अपने आप को ऐसे फनी तौर पे पेश भी करेंगे तो फिर भी ये आपको पसंद करेंगे। मैं आपको ये बता दूं
1: साहब, आखिरी सवाल, ये जो बात मैंगो फेस्टिवल की है बड़ी अच्छी बात है, पाकिस्तान का आम बिकता है, सर मुबादला आता है और उसके बाद बहुत सारी यहाँ भी डेनिश गवर्नमेंट को भी फ़ायदा होता है, ज़ाहिर है जब आते हैं ट्रस्ट बहुत सारी चीज़ें चलती हैं शाह साहब, साथ साथ ये हुकूमतें सहूलियात भी देती हैं। शाह साहब देखें डी पैक है एक अदारा, मजबूत अदारा उन्होंने अपनी तंजीम बनाई हुई है, उनकी छतरी के नीचे मैंगो फेस्टिवल होता है, वो मैंगो फेस्टिवल नाम लेते हैं मैंगो फेस्टिवल। अब जो है वो शेख साहब भी करते हैं, अदनान भी माशाल्लाह बड़े एक्सपर्ट हैं, उससे पहले भी लोग करते थे। तो शाह साहब किसी एक की छतरी के नीचे जितने भी ये मैंगो फेस्टिवल कराना चाहते हैं या ये डोनेशन इकट्ठा करना चाहते हैं तो ये बात करें जी हम डोनेशन इकट्ठा करना चाहते हैं, या किसी एक बड़ी छतरी के नीचे मिलकर मैंगो फेस्टिवल करें और उसको इतना उसके बारे में कहा जाए कि बहुत सारे लोग जो है पूरे शहर से डरमार से उस मैंगो फेस्टिवल को देख रहे हैं, आप क्या कहेंगे शाह साहब?
0: देखिए जी मैं मुझे कोई एतराज नहीं है, अगर ये छलिये बेचे, मैंगो बेचे, दाने बेचे, कोई चीज बेचे, मुझे इस पे एतराज नहीं है। मुझे ये एतराज है कि जब ये किसी भी जगह पे कोई ऐसा फेस्टिवल करते हैं तो ये कानून को बाल ताक रखते हुए ये कानून की धजियां उड़ा देते हैं और फिर ये कहते हैं जी कि लोगों को तो पता ही नहीं थी जी लोग गाड़ियां खड़ी करके लोग ये करें। पहले आप ऐसी जगह तलाश करें जहां गाड़ियों की पार्किंग की भी सहूलत हो और आप ज्यादा से ज्यादा लोगों को बुला सकते हैं, लोग आ रहे हैं और जा रहे हैं, आपका कंट्रोल होना चाहिए। फास्ट जगह इनके पास है जहां वाकई तौर पे लोगों को इस तरीके से आप तंग नहीं करते, लेकिन बाज जगहों पे आप ये होता है कि लोग रहायशी होते हैं वहां के, उनकी पार्किंग में भी आप अपनी गाड़ियां पार्क कर जाते हैं और फिर उनकी गाड़ियों के आगे आप अपनी गाड़ी जो है गैर कानूनी तौर पे पार्क करते हैं तो फिर लोग तंग आकर पुलिस को। लास्ट टाइम यहाँ पे एक मैं जगह का नाम नहीं लूंगा, वहां पे पुलिस आ गई तो पुलिस वालों ने मुझे कहा तो वहां पे हमारा टर्किश भाई था और पाकिस्तानी भी था और दूसरे भी, तो मैं उनसे बात कर रहा हूँ, मैंने क्या वो कहते हैं कि ना कम्यून से इन्होंने इजाजत ली है बाहर पार्किंग के लिए तो ना इन्होंने कम्यून ने या इन्होंने हमें इतला की है कि हम यहाँ पे कोई फेस्टिवल कर रहे हैं और इसके लिए उन्होंने कहा हमें एक टेलीफोन या एक एप्लीकेशन दे देते, ईमेल पर सेंड कर देते तो हम यहाँ पे बजाय जुर्माने लगाने के बल्कि आके इनको असिस्ट करते, इनको बताते कि भाई आप कहाँ कहाँ गाड़ियां खड़ी कर सकते हैं और फिर हमें पता होता था कि ये लोग यहाँ पे आए हैं और इंजॉय करके चले जाएंगे और इनके लिए हम सहूलत मुयसर करते। तो ये चीजें सामने जब आ रही है तो हमारा फर्ज होता है कि हम इनको बताएं कि भाई जब आप कम्यून से इजाजत ले रहे हैं कि हम ये एक जगह याद कर रहे हैं तो फिर वहां कम्यून को ये भी कहें कि हमारे इतने 100 बंदा आएगा, इतने 1000 बंदा आएगा और उससे पार्किंग की प्रॉब्लम होगी, पुलिस से भी इजाजत ले तो आपको कौन सी मुसीबत पड़ जाएगी, इससे आपके जो कस्टमर है वो भी खुश हो जाएंगे और जो कम्यून है और पुलिस है उनको अजाफी काम करने से جو پرابلمز ہوتی ہے ان کو وہ, وہ اس کا مسئلہ حل ہو جائے گا. تو میں تو یہی سب سے ریکویسٹ کرتا ہوں کہ آپ لوگ کریں, لیکن جو قانون ہے اس کی وائلیشن نہ کریں. بڑا آسان طریقہ ہے کہ وہی ایپلیکیشن جو آپ نے اجازت کے لیے کمیون کو دیا ہے اور کمیون سے پولیس کے لیے, یا ڈائریکٹ پولیس کو انفارم کریں کہ ہم یہاں پہ یہ یہ کام کرنے لگے ہیں, یہاں پہ اتنی اتنی پبلک آئے گی. اگر آپ سوچ رہے ہیں کہ آپ کے پاس 1,000 بندہ آ رہا ہے تو آپ ان کو کہہ دیجیے ہم 2,000 بندے کی اجازت لینا چاہتے ہیں, تاکہ اگر آپ کے بندے زیادہ ہو جاتے ہیں تو آپ کو پرابلم قانون سے آپ کا ٹکراؤ نہ ہو.
1: شاہ صاحب آخری سوال چلتے چلتے شاہ صاحب, سارے علماء بھی کہتے ہیں, سمجھدار لوگ بھی کہتے ہیں, ہم نے بھی جو تاریخ پڑھی ہے, آپ نے بھی جو پڑھی ہے, شاہ صاحب کہتے ہیں پاکستان بنا جو ہے لا الہ الا اللہ کے نام پہ, تو شاہ صاحب جو نام اس کلمے کی بنیاد پہ پاکستان بنا ہے تو اس میں کیا ڈول دھمکے اور ناچنا چاہیے؟
0: دیکھیں جی, جو کلمے کے نام پہ بنا ہے اور جو قربانی ہے اس رات پہ پاکستان پہ آئی ہے, تو لوگ جو آزادی مانگتے ہیں, جو کہتے ہیں کہ آزاد ہے, لیکن آپ کے سوال کے دو سوال ہیں. پہلا سوال یہ ہے کہ کیا ہم ان لوگوں کو بھول گئے ہیں جنہوں نے نہ اپنا ماں باپ دیکھا نہ بہن بھائی دیکھے اور وہ تنہا رہ گئے اور وہ ایک ایسے ملک میں آئے جو آزاد ہوا, یعنی کہ بہت زیادہ ایسے بچے ایسے عورتیں مرد آئے جن کے اپنے پورے پورے خاندان جو ہیں وہ وہاں پہ شہید ہو گئے. اور اسی طریقے سے جو ہمارے ہمارا جو ملک ہے یہ آزاد ہوا, تو ہمیں یہ چاہیے کہ اس آزادی میں اللہ کا شکر ادا کرنا چاہیے کہ ہمارا ملک آزاد ہوا ہے اور ہم اس آزادی کو ایک اس طریقے سے منائیں, خواہ وہ پاکستان کا نام کلمے پہ بنا ہے. دیکھیے لا الہ کا مطلب کیا ہے, لا الہ الا اللہ صرف اللہ کے لیے ہے, یہ نبی کے بھی نہیں ہے, شک میں سے کوئی بندے اختلاف کرے, لا الہ صرف اللہ کے لیے ہے. تو کلمے کا مطلب یہ ہے کہ اگر ہم یہ کہتے ہیں کہ پاکستان کلمے کے نام پہ بنا ہے, تو پھر جو مسلمان ہے جیسے وہ اپنے ماں باپ کے لیے, اپنے بہن بھائیوں کے لیے, اپنے مسلمانوں کے لیے اسلام میں اسلامی تعلیمات میں بتایا گیا ہے کہ آپ سب کے لیے ایک جیسا سلوک کریں, تو اس کے نیچے اس چھتڑی کے نیچے اگر آپ کے کوئی دوسرے مذہبی لوگ رہ رہے ہیں, کوئی بغیر مذہب کے کافر لوگ بھی رہ رہے ہیں, تو آپ ان کو بھی اسی طریقے سے تحفظ دیں جو اسلام نے جس کا اس سے وعدہ کیا ہے. تو اگر آپ یہ چیزیں نہیں کر سکتے تو آپ کے اندر ہی اتنے زیادہ فرقے بن چکے ہیں جو اسلام میں ہے ہی ممنوع. تو آپ سورۃ البقرہ پڑھ لیں, اس کے اندر شروع میں اللہ نے لکھا کہ یہ پہلی قوموں کی طرح فرقوں میں مت بڑھ جانا, تو ہم تو بہت زیادہ فرقوں میں بڑھ چکے ہیں اور یہ فرقے جو ہیں اس کی وجہ سے جو ہے یہ سارے قتل و غارت, یہ جو تباہی بربادی ہو رہی ہے, یہ آپس میں لوگوں کا لڑنا. تو ان لوگوں کو یہ چاہیے کہ دین کو پڑھیں, قرآن کو پڑھیں. میں لوگوں کو یہی کہوں گا کہ قرآن کو عربی میں بالکل نہ پڑھیں اگر آپ کو سمجھ نہیں آ رہی. آپ اگر پڑھ سکتے ہیں تو پڑھیں, لیکن اس کو سمجھنے کے لیے قرآن کو آپ اردو میں اپنی زبان میں سمجھیں. آپ جب اردو میں قرآن کو ایک دفعہ پڑھ لیں گے اور دوسری دفعہ پڑھیں گے تو آپ کو جو ہے تقریباً 40-50% آپ کو قرآن مجید کی سمجھ آ جائے گی. آپ کو پتہ لگ جائے گا کہ اللہ تعالیٰ آپ کو کیا کہہ رہا ہے, اللہ تعالیٰ کا پیغام کیا ہے اور یہ کیا ہے. اور یہ چیزیں جو ہیں, پہلے تو ہمیں اسلامک ہسٹری جو ہے جو ہم نے اپنی غلط کی ہوئی ہے فرقوں کی لڑائیوں میں, سب فرقوں کی لڑائیوں میں ہم نے اسلامک ہسٹری غلط کی ہوئی ہے. ہم نعوذ باللہ رسول پاک محمد صلی اللہ علیہ وسلم جن کا یہ ولادت کا دن ہے, جہاں ان کی پیدائش کا دن ہے, ہم ان کی پیدائش کے دن کے اوپر لڑ رہے ہیں. کوئی یہ کہتا ہے جی کہ وہ 12 کو پیدا ہو, کوئی کہتے ہیں 10 کو پیدا ہو, کوئی کہتے ہیں 17 کو پیدا ہو. پہلے تو ہمیں سب سے پہلے جانا یہ چاہیے کہ یہ کتابیں لکھی کس نے, یہ کتابیں ہوئی کس طریقے سے, کیوں کہ کس طریقے سے عراق کے اندر تباہی ہوئی, بغداد کے اندر تباہی ہوئی, دوسری جگہ پہ کتابیں. تو یہ کتابوں پہ کتابیں لکھنے سے آپ لوگوں کو فرسٹریشن میں ڈال رہے ہیں اس فرسٹریشن سے نکلنے کے لیے سب سے پہلے یہ چیز ہے کہ آپ خود مسلمان بنیں, آپ کلمہ گو ہیں تو آپ دوسرے کلمہ گو کو دیکھیں, اس کی غبیت نہ کریں. غبیت کا مطلب یہ ہوتا ہے کہ جب ایک آدمی آپ کے ساتھ بیٹھا ہوا نہیں اور آپ کسی محفل میں بیٹھے ہوئے ہیں, اس کا مذاق اڑا رہے ہیں, اس کو گالیاں دے رہے ہیں, اس کے بارے میں ایسی باتیں کر رہے ہیں جو بالکل سچائی نہیں, تو اگر وہ بندہ وہاں پہ موجود ہے تو پھر ٹھیک ہے کہ آپ اس کے اوپر الیگیشن لگاتے ہیں تو وہ آپ کو جواب دے سکتا ہے کہ اس کی بات ایسے نہیں تھی, یہ آپ یہ غلط بات کر رہے ہیں, تو وہ ایک علیحدہ چیز ہے, وہ ایک علیحدہ سناریو بن جاتا ہے. لیکن اگر آپ کسی کی غیر موجودگی میں اس کے بارے میں یہ باتیں کر رہے ہیں تو یہ غبیت میں ہے, اور غبیت کو جو ہے اللہ تعالیٰ نے سختی سے منع فرمایا. اللہ تعالیٰ فرماتا ہے کہ میں تمہارے ایبوں پہ پردہ ڈالتا ہوں اور تم دوسروں کے ایبوں کو پبلک میں اچھال اچھال کر خوشی منا رہے ہو. تو یہ چیزیں جو ہیں ہمیں نہیں کرنی چاہیے. پاکستان کا مطلب جو ہے وہ اسی لیے کہا گیا کہ یہ لا الہ کے نام پہ, اسی لیے کہا گیا کہ کلمہ کہ ہم یہاں پہ امن سے رہیں گے اور ہر ایک کے ساتھ محبت سے رہیں گے اور کسی کی غبیت نہیں کریں گے, کسی سے لڑائی جھگڑا نہیں کریں گے. اگر آپ سے کوئی علیحدہ ہونا چاہتا ہے تو امن سے رہے, امن سے جانے دے. قتل و غارت نہیں, جتنی قتل و غارت اس وقت پاکستان میں ہوتی ہے میرا خیال میں امریکہ کے بعد پاکستان واحد ایک ایسا ملک ہے جس میں سب سے زیادہ قتل و غارت ہوتی ہے. تو یہ چیزیں اسلام اس کی اجازت نہیں دیتا. اور واقعی آپ کا سوال بڑا ریلیونٹ ہے کہ جب یہ لا الہ الا اللہ محمد رسول اللہ کلمہ کے نام پہ یہ بنا ہے تو پھر اس کے اندر ایسی چیزیں نہیں ہونی چاہیے. لوگوں کو امن سے رہنا چاہیے اور یہی ہمارے نبی پاک محمد صلی اللہ علیہ وسلم نے ہمیں ہدایت کی تھی, اور اس ہدایت کو ہم بھول گئے اور ہم نے ان کی اولاد سے ہی ایسے کام شروع کر دیے, ان کے اپنے اولاد کو شہید کر دیا, پھر ان کے جو فارورس ہیں ان کو شہید کر دیا, اور پھر ایسی چیزیں لے آئے کہ میں ہوں, میں میری مرضی میرا جسم, یہ چیزیں لے کے آگے کہ میں ہی سب کچھ ہوں دوسرا کچھ نہیں. تو یہ صرف کلمہ پڑھنے سے پھر ہم مسلمان نہیں بلکہ ہم اسلام کی توہین کرتے ہیں, اور یہ اس سے ہمیں اللہ تعالیٰ بچائے. تو راجہ صاحب میں تو یہی کہوں گا کہ اگر ہم اپنے آپ کو پاکستانی کہتے ہیں اور کلمہ گو ہیں تو ہمیں غبیت سے اور دوسروں کو نیچا دکھانے سے بچنا چاہیے, اور اچھا انسان وہی ہے جو آپ کی غیر موجودگی میں بھی آپ کی تعریف کرے. جی راجہ صاحب.
1: شاہ صاحب آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم ہمارے ساتھ شیئر کیا.
0: جی شکریہ جی بابا, اللہ حافظ.
1: سمعین کرام, یہ تھے سید تقیر حسین بخاری شاہ صاحب جو کہ فرما رہے تھے. سمعین, ہمارا کسی سے متفق ہونا ضروری نہیں ہے, کوئی بات کرنا چاہے اپنی رائے دینا چاہے تو اس کے لیے ادارہ آپ کی آواز کا ٹائم حاضر ہے.

0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: औज़ु बिल्लाहि मिनश्शैतान रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। सामईन नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। सामईन नाज़रीन, जब भी कोई ब्रेकिंग न्यूज़ होती है हम आपके साथ शेयर करते हैं। इस वक्त पाकिस्तान की फ़जाओं से मुस्लिम लीग काफ के सीनियर नायब जनाब अज़हर बेग साहब हमारे साथ लाइन पर मौजूद हैं। बेग साहब, आपको कोपनहेगन की फ़जाओं में खुश आमदीद कहते हैं।
2: ये बड़ी मेहरबानी राय साहब, मेरी तरफ से सब डेनमार्क के रहने वालों को अस्सलाम वालेकुम और आपको भी।
1: वालेकुम सलाम। बेग साहब, आपकी मसरूफियात हमें मीडिया के जरिए तो पता चलती रहती हैं, तो आज कल क्या हो रहा है पाकिस्तान में, आपकी क्या मसरूफियात हैं?
2: देखिए जी, आजकल पंजाब के अंदर जो भी काम वगैरह, जो भी शाफे साहब ने जितने स्पेशली गुजरात के अंदर काम कराया, दूसरे जिलों में भी, पूरे पंजाब में वो वर्क कर रहे हैं, इतने बिजी होते हैं कि मुझे भी उनसे मिलने के लिए या दूसरे कुलीग को भी टाइम लेना पड़ता है, क्योंकि वो काफी मीटिंग एवरी डे, वो जब भी सुबह से लेकर रात तक, फिर घर में बैठ के भी वो लोगों को टाइम देते हैं, मुस्लिम लीग हाउस में भी टाइम देते हैं, तो सब लोग मिलजुल के हम लोग काम कर रहे हैं। मसले मसाइल तो बहुत ज्यादा है लोगों के, और महंगाई का भी दौर है, तो ऊपर से ये बारिशों का मौसम है गुजरात में, स्पेशली वो सैलाब वगैरह का सिलसिला चल रहा है, उसमें भी ये दौरे वगैरह करते हैं, और जो हो सकता है इनको लोगों की मदद मदाद भी करते हैं, तो अपनी मिनिस्ट्री के हवाले से भी, दो मिनिस्ट्री है उनके हवाले से भी काम करते हैं, वैसे पाकिस्तान मुस्लिम लीग के लिए भी वो सब लोगों को साथ लेके चल रहे हैं। मरकज में सालक साहब है, पंजाब में शाफे साहब है, और हम लोग इनके साथ है, अल्लाह ताला इनको सेहत दे। तो बहुत अच्छा चल रहा है, अच्छा लग रहा है, इधर की पॉलिटिक्स, इधर की सियासत और उधर की सियासत जरा और तरीके की है, इधर जरा और तरीके की है, वो अच्छा है, वो सीख रहे हैं, तो अपने क़यादत से सीखते रहेंगे इंशाल्लाह, जो वो बोलेंगे उनके मुताबिक काम करेंगे जी।
1: बेग साहब, आपकी मीटिंगें होती रहती हैं, ज़ाहिर है पार्टी की मीटिंगें चलती रहती हैं, जो अखबारात में भी मैं पढ़ता रहता हूँ कि और आज कल हर रोज़ आपकी कोई ना कोई मीटिंग होती है, तो यहाँ डेनमार्क में भी माशाल्लाह 14 अगस्त बड़ी धूमधाम से मनाया गया, पाकिस्तान एम्बेसी की बड़ी ज़बरदस्त तकरीब थी, और वहाँ बहुत सारी चीज़ों को इस दफ़ा शील्ड भी दी गई, सारा इम्तियाज भी जो है वो कोपनहेगन के शहरियों के हिस्से में है, आप भी कोपनहेगन के शहरी, आप क्या कहेंगे?
2: जी, मेरी तरफ से तो मलक साहब को भी मुबारक हो, वो डेनमार्क में रहने वाले पाकिस्तानी एक बंदे को गवर्नमेंट पाकिस्तान वो अगर इस नवाज रही है तो मैं खुशी होनी चाहिए, वो इस काबिल है, स्पेशली आपको भी उन्होंने शील्ड दी है, आपको भी मुबारक हो,
1: शुक्रिया,
2: आगे भी आपको तरक्की दे, और ऐसे ही चलते रहे हम सब मिलजुल के, तो खुशी होती है जब अपना, मेरा मुल्क तो डेनमार्क भी है, मेरे सारा आप लोग सारे बहन भाई हैं उधर हैं, तो आप लोगों का नाम लेता हूँ, बात बात पे कहता हूँ कि हम डेनमार्क के लिए कुछ करें, स्कैंडिनेविया के लिए कुछ करें, उधर के ओवरसीज़ के लिए कुछ करें, वो कहते हैं इंशाल्लाह टाइम देंगे, करेंगे और हम सब लोगों को साथ लेके चलेंगे, तो मेरी तो यही कोशिश है कि सब लोग अच्छे तरीके से, हम पाकिस्तान भी जब आए तो अच्छी आसानियां पैदा हो हमारे लोगों के लिए, स्पेशली एयरपोर्ट पे, और स्पेशली जो थाना कचहरी का कल्चर है इसमें आसानियां पैदा हो, जो लोगों के साथ ओवरसीज पाकिस्तानियों के साथ जो लोग सलूक करते हैं, मैंने खुद भी देखा है और लोगों से भी सुना है जी, बहुत ज्यादती करते हैं, तो इस पे वो मोहसिन नकवी साहब से भी वो कहते थे हम बात करेंगे इंशाल्लाह, क्योंकि वो वजीरे दाखला है, उनके अंडर है इंतजामिया सारी पूरे पाकिस्तान की, अच्छा होगा, राम राम से होगा इंशाल्लाह, अभी 2-2.5 साल है तो चौधरी से बवाल लगे हुए हैं, दोनों भाई सारे मिलजुल के कर रहे हैं, और पंजाब में स्पेशली इंशाल्लाह इनका काम नजर आ रहा है, गुजरात में तो नजर आया सबको, सड़कें बन गई हैं, सारा काम कंप्लीट होगा।
1: ये बेग साहब, ये जो पानी नजर आता है, ये पानी इतना ज्यादा कहाँ से आ जाता है? हम भी रहे पाकिस्तान में, कभी इतना सड़कों पे पानी नजर नहीं आता, या ये भी कोई एक आई मूवी बनती है जिसमें इतना बड़ा सैलाब दिखाया जाता है गलियों में?
2: नहीं नहीं, ये नेचुरल है, इसलिए कि ये बारिश का जो पानी था वो तो शाफे साहब ने क्लियर कर दिया, पहले 10-10 दिन वो पानी नीचे नहीं जाता था, अब अल्लाह का शुक्र है कि वो क्लियर है, पीछे रह जाता है। ये जो पानी आता है ये सैलाब का पानी कह ले, हमारे से कोई 15-20 किलोमीटर दूर है मल्लू खोखर, उसको कहते हैं गाँव है, सड़क है, उधर से वो जो सैलाब आता है ना पानी, वो बन जो होता है वो तोड़ देते हैं लोग, वो शहर की तरफ पानी कर देते हैं, तो वो पानी जब शहर में आता है तो वो सैलाब की तरफ लोगों के घरों में सड़कों में वो पानी आके खड़ा हो जाता है, फिर गाड़ियां लगती हैं, फिर वो टाइम तो लगता है। पहले लोगों ने बोरियां गटरों में बोरियां डाल दी थी ना, जो इनको इनके साथ जो भी बातें लोग करते थे अपोजिशन वाले, आपको भी पता है मुखालफत जब होती है तो ऐसे प्रोग्राम वो लोगों ने बंदे छोड़े होते हैं जो इनके खिलाफ काम करते हैं, ऐसे घटिया काम है ये, लोगों को तकलीफ देते हैं, बंदों को नुकसान करते हैं घरों का।
1: पेक साहब, आपने ये बड़ी ब्रेकिंग न्यूज दी है कि लोग गटरों में बोरियां दे देते हैं अपनी मुखालफत में, ये तो कम्युनिटी को नुकसान होता है।
2: ये तो सबको पता है कि ऐसे ही करते हैं, ये जलालत करते रहे हैं, अब नहीं होगी, अब तो बहुत, ये मरियम नवाज ने भी इस पे एक्शन लिया है, गटर सिस्टम है, गटरों के ढक्कन ले जाते हैं, और जो पुल के ऊपर वो जंगला वगैरह लोहे का होता है वो काट के ले जाते हैं, बंदे भी ने अपने आप को दुरुस्त करते हैं। ठीक है
1: बेग साहब, आपको मौका मिलता रहता है लीडरान से मिलने का, तो चौधरी शाफे और जो दोनों भाई जो हैं वो बड़ा मेहनत कर रहे हैं, हमारे ओवरसीज के जो वजीर हैं वो भी बड़ी मेहनत कर रहे हैं, आप सब आपका मिलना जुलना रहता है, तो आप खुद ओवरसीज के मसाइल सबसे बेहतर कौन जानता आपके?
2: जी जी, तो इन जो हमारी मीटिंग हो रही है ना वो सालक साहब के साथ होगी, स्पेशली ओवरसीज पाकिस्तानियों के लिए, तो उसमें शाफे साहब का, मेरी कोशिश है स्कैंडिनेविया में स्पेशली डेनमार्क में वो आए और आएंगे इंशाल्लाह, और पहला इंटरव्यू भी आपके साथ करेंगे आने से पहले भी, और मंगल वाले दिन इंशाल्लाह मेरी कोशिश होगी कि पाकिस्तान मुस्लिम लीग पंजाब में आम लीडर्स ब्रांड से आपका बात भी मैं कराऊंगा और मीटिंग भी दिखाऊंगा लाइव, और जो भी हमारा प्रोग्राम होगा वो मेरी कोशिश होगी कि मेरे कोपेनहेगन के लोग देखे, मुझे ना देखे, इनके काम देखे, चौधरी शाफे साहब के काम देखे, सालक साहब के काम देखे, और ये कर रहे हैं इंशाल्लाह और आगे भी करेंगे, और जो भी मसले मसाइल है डेनमार्क के अंदर लोगों को, जो भी किसी फैमिली को कुछ जमीन का है या कोई वैसे ये पर्चे वगैरह जाली लोग करा देते आजकल तंग करने के लिए, या और भी कोई मसले मसाइल है तो वो मुझे बताए, आपको बता दे, किसी और को बता दे, वो इन तक पहुंच जाएंगे और ये एक्शन लेंगे इंशाल्लाह, लेते हैं नोटिस लेते हैं, मैंने ये शाफे में देखा है, सालक साहब में देखा है कि ये नोटिस लेते हैं, ये झूठ के खिलाफ बोलते हैं, बात सच्ची हो और ये उस बंदे के साथ खड़े हो जाते हैं, बकाया हमारी आपस की लड़ाइयों में छोटी मोटी मैं ऐसे हूँ मैं ऐसे हूँ, मेरे लिए सारे काबिल इज्जत है जो उधर बैठे हैं, मैं आप लोगों में से हूँ, मैं उधर ही आना है, ये आनी जानी चीजें होती हैं, ये सीटें ये उद्दे ये कोई मायने नहीं रखते, इंसान का खलाक प्यार और असद जायलस मुनाफत जो है ये अच्छी बात नहीं।
1: बेग साहब, हमने देखा आपका ऑफिस बड़ा खूबसूरत है, लोग अपने मसाइल लेकर आते हैं, पीछे बड़ी खूबसूरत आपने तस्वीर भी लगाई हुई है अलामा इकबाल साहब की, बाकी कायदे आजम की तस्वीर भी हमने देखी है, लोग साहिल आपकी आपके पास आते हैं तो जहर है आप एक पोस्ट पे बैठे हुए आम बंदे तो नहीं, आप रह गए पंजाब में, अगर सीनियर नायब सदर हैं तो कोई छोटी पोस्ट तो नहीं है ये?
2: देखिए जी, ये जो मेरे सुनने वाले हैं ये भी सुन रहे हैं देख रहे हैं, ये पंजाब कितना बड़ा 13 करोड़ आबादी का पंजाब है, और किधर सिंध के पास से शुरू होता है वो उधर जाता है पिशावर तक, पिशावर से आगे जाता है, तो लोग आते हैं इनके पास, بہت بڑی پارٹی ہے ماشاءاللہ، چارے صوبوں میں اس کی نمائندگی ہے، آپ چیک کرا لیں۔ اور لوگ ہمارے پاس آتے ہیں جو پنجاب کے رہنے والے ہیں، اور پراپر ہم ٹائم دیتے ہیں، ان کے مسئلے مسائل سنتے ہیں، اور اپنے اپنے قائدین کو بتاتے ہیں جی یہ ملتان سے آئے ہیں، 14 اگست کو یہ سارا پنجاب کے لوگ، لیڈیز اور جینٹس سب آئے ہوئے تھے، اور شافع صاحب نے سارا دن میں ساتھ تھا، انہوں نے ٹائم دیا، تمام چینل والے ادھر تھے، ARY جیو، 42، یہ جتنے رنگ ٹی وی دنیا سارے تھے ادھر، اچھا ٹائم گزرا ہے، سب خوش تھے۔ اور اسپیشلی انہوں نے بولا تھا کہ جو اوور سیئر ہے ان کے جو بھی مسئلے مسائل ہیں وہ بتائیں ہم انشاءاللہ۔ یہ نہیں ہے کہ وہ یورپ کے لوگ ہیں، وہ سعودی عرب کے ہوں گے، دبئی کے، کویت کے، جدھر قطر کے، وہ کہتے ہیں ہم کام کریں گے، تو وہ کرتے ہیں۔ اور کوئی بھی کام ہو، آپ لوگ، آپ بھی شافع صاحب کے ساتھ ٹائم لے کے آپ ان کا، میں کوشش کروں گا کہ مہینے میں ایک دفعہ یا دو دفعہ آپ سنڈے کو وہ 10 منٹ یا 5 منٹ یا 20 منٹ وہ دیں گے، یہ وعدہ ہے میرا، میں کرواؤں گا، انٹرویو کرواؤں گا ان کا۔ میں نے ان کو پہلے بھی بولا تھا جب کوپن ہیگن میں تھا، تو میں نے بولا شافع صاحب ان کو ٹائم دے، راج صاحب کو ٹائم دے، میڈیا کو ٹائم دے، لوگ ان کو سب سنتے ہیں، تمام پاکستانی ان کو سنتے ہیں، ان کو پسند کرتے ہیں، تو وہ کہتے تھے آپ کے میں دوں گا ٹائم، تو انشاءاللہ میں، آپ خود بھی ان سے بات کر سکتے ہیں، اور کوپن ہیگن کے جو بھی مسئلے مسائل ہیں، پہلے ڈبل نیشنلٹی کا تھا، وہ بھی ہم آپ کے ساتھ کھڑے تھے، یاد ہے بہت سال سب نے سگنیچر کر کے دیے، اور ہم امبیسی میں جاتے تھے، پیچھے بھی چور شرابہ ڈالتے تھے کہ سب کو مل رہی ہے، ڈینمارک کو بھی دے، تو اللہ نے کیا تو وہ مل گئی۔ اب پی آئی اے کا مسئلہ ہے، تو وہ بھی اللہ کرے، سب میرے سے سمجھدار بیٹھے ہیں ادھر، ان کے بہت اچھے ہیں، سارا سوئی کے تعلق ہے پیچھے، تو میں اس لیے خاموش بھی رہتا ہوں، میں کہتا ہوں۔
1: نہیں بیگ صاحب، چونکہ آپ وہاں موجود ہیں، آپ پارٹی سے آپ کا تعلق ہے، آپ پارٹی کے سینئر نائب صدر ہیں، تو آپ کی بات چیت چلتی رہتی ہے، تو لیڈران کو بولے، آپ بہتر سمجھتے ہیں کہ یہاں پی اے کا ہونا جو ہے وہ بہت ہی ضروری ہے، پروفیٹیبل جو ہے وہ یہ اسٹیشن ہے، یہاں سے بہت زیادہ پروفٹ ہوتا ہے، زر مبادلہ جاتا ہے۔ تو بیگ صاحب انشاءاللہ یہ پروگرام لائیو کریں گے، اور شافع صاحب سے وہ ساری چیزیں جو ہیں کھل کر بھی ڈسکس کریں گے، آپ بھی ڈسکس کریں، چونکہ آپ ہر وقت ساتھ ہوتے ہیں۔
2: جی میں ان کو کہتا ہوں کہ ڈینمارک کے اندر رہنے والا کوئی بھی اوور سیئر ہے، وہ کہتے ہیں ضروری نہیں ہے کہ یہ گجرات کا بندہ ہے جی، یہ میرے حلقے کا بندہ ہے تو یہ میرے ساتھ بات کر سکتا ہے، نہیں، جو بھی گجرات پنجاب کا رہنے والا بندہ ہے، چاہے پاکستان کا رہنے والا ہے، جو بھی کسی کو میرے ساتھ کام ہے، میں انشاءاللہ اس کا کام کروں گا، یہ شافع صاحب کہتے ہیں۔ اور میں چاہتا ہوں کہ روٹین کے مطابق ہر بندہ جو چاہے ان کے ساتھ بات کرے، جو بھی مسئلہ مسائلہ بتائے ان کو، اور جو بھی شکوہ گلہ شکایت پارٹی کے ساتھ ہے، قائدین کے ساتھ ہے، چاہے میرے ساتھ ہے، وہ شافع صاحب کو ڈائریکٹ بولے، یہ بات ہے جی، ہم یہ چاہتے ہیں، ہم یہ نہیں چاہتے، وہ پارٹی لیول کی بات ہو، چاہے ویسے کسی کو، کسی پولیس والے سے، کسی مجسٹریٹ سے، کسی تحصیلدار سے، کسی پٹواری سے کوئی شکوا شکایت ہے تو وہ شکایت درج کرتا ہے، تو وہ سیل تو مریم نواز کا بنا ہوا ہے، مگر وہ سیل ان کے ساتھ بھی کام کرتا ہے، ان کی بھی شکایت وہ جاتی ہے فوری طور پہ، تو جو بھی کسی کا کام ہے وہ بتائیں ان کو۔ اور ہمیں خوشی ہے کہ یہ ہمارے شہر کے ہیں، وہ چوہی شجاعت صاحب کے بیٹے ہیں، اور اچھا کام کر رہے ہیں، ہم ان کے ساتھ ہیں۔
1: بیک صاحب، آپ کا قیمتی ٹائم ہے، آخری سوال آپ سے کرتے ہیں، یہ جو بلدیات کا بن گئی ہیں، یونین کونسلیں بن گئی ہیں، کوئی ادھر کوئی رائٹ کوئی لیفٹ، یا آگے پیچھے ہو گیا سارا سسٹم، آپ اس کو کس طرح دیکھ رہے ہیں؟
2: نہیں نہیں ٹھیک ہے، انشاءاللہ پاکستان مسلم لیگ کا فتح ہوگی، اور یہ ضلع گجرات نہیں ہے، دوسرے ضلعوں میں بھی انشاءاللہ سیٹیں لیں گے اس دفعہ، اور ہمارے چیئرمین بنیں گے انشاءاللہ، میئر بنیں گے، ہماری کوشش ہے، ہماری قیادت نے کام کیا ہے، 26 ارب روپیہ ادھر لگایا ہے انہوں نے گجرات کے اندر، یہ تو لوگ خوش ہیں، آپ آ کے وزٹ کریں، لوگ خوش ہیں، ان کے اوپر اسپتالوں کی کنڈیشن جو ہے وہ بہتر کی ہے، لوگوں کے مسئلے مسائل سنتے ہیں، ہر ویکینڈ کو ادھر آتے ہیں، 2 دن ادھر دیتے ہیں، اسپیشلی ٹیمیں لگائی ہوئی ہیں, ادھر ان کے نمائندے ہیں تو وہ بھی کام کرتے ہیں, دیانتدار ہیں, سیکرٹری ان کے بہت اچھے لوگ ہیں. آپ کسی سے چیک کروا لیں کہ گجرات کے اندر شافع صاحب, سالک صاحب بہت اچھا کام کر رہے ہیں, انتظامیہ تعاون کرتی ہے, بہت زیادہ تعاون کرتی ہے, کسی کو کوئی شکوا گلا نہیں ہے کہ ان کے ساتھی کوئی یہ کر کے وہ کر کے, نہیں نہیں بہت امن ہے گجرات کے اندر ماشاء اللہ. اور ایسے ہی افزاد آباد, سیالکوٹ, گجراوالا, جو بھی ڈویژن کے اندر جتنے ضلع آتے ہیں, انشاءاللہ ان میں ہم فتح ہماری ہوگی, ہم نے کام کیا ہے, کام نظر آ رہے ہیں. اور ہم بھی ادھر بیٹھتے ہیں دفتر میں, لوگ آتے ہیں تمام سے, پنجاب سے, ضلعوں سے, اور بہت اچھی رزلٹ آئیں گے, یہ میرا آپ سے وعدہ ہے.
1: بیگ صاحب آپ کا بہت شکریہ. حافظ صاحب کو سلام دیجئے گا, جو آپ کا میڈیا سیل ہے اور راجہ صاحب ہے ان کو سلام دیجئے گا, اور اپنا خیال رکھیے گا.
2: تھینک یو سر, تمام سننے والوں کو شکریہ. اللہ.
1: سامعین ناظرین, یہ تھے مرزا اظہر بیگ صاحب جو کہ پاکستان کی فضاؤں سے بات کر رہے تھے, اور ساری باتیں آپ نے خود سن لی. تو جب آپ نے خود سن لی, آپ کو سب کو انہوں نے کہا کہ آپ خود ڈائریکٹ بھی فون کیا کریں, ڈائریکٹ ان سے بات کیا کریں, کوئی شکایت ہو تو آپ خود بتا دیا کریں, اور ہمارا بھی ذکر کر رہے تھے, ہمیں بھی بتا دیا کہ سامعین ہم تو کمیونٹی کے مسائل جہاں جہاں ہوتے ہیں اٹھانے کی کوشش کرتے ہیں, ہم کوئی اکلے کل نہیں ہیں, نہ ہی ہم کوئی پولیس مین ہے جو ہم کو جو ہے ڈنڈے کے زور پر کام کرتے ہیں. ہمارا کام ہے اپنے سامعین, جو ہمارے سامعین ہیں ان کو انفارمیشن دینا, یہی ہمارا کام ہے. انشاءاللہ ہم اپنا کام کرتے رہیں گے. پاکستان زندہ باد, پاک فوج زندہ باد.
3: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। सामान्य नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर बराह रास्त आपकी खिदमत में हाजिर है। समय बहुत सारी खबरें होती हैं, ब्रेकिंग न्यूज़ होती हैं, हम आपसे शेयर करते रहते हैं, लेकिन आज हमारे साथ एक ऐसी पर्सनैलिटी हैं जिन्हें इस साल सितारा इम्तियाज़ मिला। ये पाकिस्तानियों के लिए बड़ी खुशी की बात है, डेनमार्क के लोगों के लिए बड़ी खुशी की बात है। इस पर खुलखुलाकर बात करेंगे कि ये कैसे मिलता है, किस तरह मिलता है, इसका तरीकाकार क्या होता है, इस पर भी बात करेंगे। लेकिन सबसे पहले हम बात करेंगे कि टाउन हॉल में क्या हो रहा है, टाउन हॉल की पार्लियामेंट में क्या हो रहा है, सियासतदान क्या कर रहे हैं, इस पर भी बात करेंगे, और जितना हमारी लोकल बातें हैं उस पर भी इंशाल्लाह खुलखुलाकर बात करेंगे। इस वक्त मलिक सिकंदर सदीक जो किसी तारफ़ के मुताज नहीं, मैंने छोटी सी तमीद बांधी है। मलिक सिकंदर, आपको एक बार फिर अदर आपकी आवाज़ पर खुश आमदीद कहते हैं।
2: जनाब राजा साहब, अस्सलाम वालेकुम, अपने वालों को मेरी तरफ से प्यार भरा सलाम।
1: वालेकुम सलाम सिकंदर, आपको तो इस साल सितारा इम्तियाज़ मिला, और उसके बाद जो पाकिस्तान मुस्लिम लीग नवाज का प्रोग्राम था, सफ़ीर मोहतरम वहाँ भी तशरीफ़ लाए थे, उन्होंने वहाँ भी आपको मुबारकबाद दी। लेकिन ये बातें जानने से पहले हम आपसे पूछेंगे, ये पार्लियामेंट खुल गई है, कोपेनहेगन जो पार्लियामेंट है उसका सेशन भी हुआ, तो हमारे नाज़रीन के साथ कोई इन्फॉर्मेशन तो शेयर करें।
2: जी, सबसे पहली बात तो ये है कि अब जुलाई के बाद अगस्त में जो कोपेनहेगन असेंबली है वो दोबारा से उसमें काम शुरू हो जाता है, और हाल में अभी 20 अगस्त के दिन हमारी पहली असेंबली की मीटिंग थी, उससे पहले हमारी कमेटीज की मीटिंग भी रही है। तो बहरहाल पहली जो मीटिंग थी वो थी अभी 20 अगस्त को, जिसमें मैंने शिरकत की एज अ मेंबर ऑफ कोपेनहेगन असेंबली, और वहां पे बहुत सारी आलमन एजेंडा पे 33 केसेस थे, पॉइंट्स थे, बिल थे जिनको हमने देखना था, और उसमें कुछ ऐसे पॉइंट्स थे जो मैं समझता हूँ कि बताता है कि जो इस वक्त सियासी माहौल है डेनमार्क का, हाँ वो पार्लियामेंट नेशनल असेंबली का हो या वो कोपेनहेगन असेंबली का हो या वो बकाया जो टाउन हॉल्स हैं उनमें हो, तो एक तो मुसलमानों के हवाले से एक लहर जो है, जो एक सख्ती की लहर जो है जो चल रही है, वो हमने कोपेनहेगन असेंबली की जो मीटिंग थी उसमें भी उसको पाया। उसमें सबसे पहली बात ये है कि अभी मैं कुछ ही देर में एक क्लिप लगाने जा रहा हूँ उस मीटिंग का, कि अभी भी इनकी कोशिश ये है, आपको पता है कि इन्होंने कोपेनहेगन कम्यून के जितने भी लोकेल हैं, जितने भी उनकी जगह हैं, उसमें उन्होंने जिससे कहते हैं कि मर्द और औरत इकट्ठे जिसमें नहीं बैठे, तो उसको उन्होंने गैर कानूनी करार दे दिया है, जिस वजह से अब स्विमिंग जो है, जब ऐसी तंजीमें होती हैं जो कम्यून के स्विमहल इस्तेमाल करती हैं जिसमें सिर्फ लेडीज होती हैं, उसको इन्होंने गैर कानूनी करार दे दिया है। इसी तरह आपको पता है कि जो ईद की नमाज पढ़ते थे हम पहले कम्यून के लोकेला में, उसको उन्होंने गैर कानूनी करार दे दिया कि भी मर्द औरतें जो है वो सेपरेट होती हैं। तो ये एक मैं समझता हूँ बड़ी एक मुनाफिकी है, आप समझ रहे हैं, मुनाफ़क़त है कि इसमें मैं भी बाद में आऊंगा कि क्यों है ये। तो इसके ऊपर बकायदा आज चौथी बार हमारा जो सेशन हुआ है, तो फिर उसमें डेनिश पीपल्स पार्टी जो है उन्होंने इस इशू को रेज किया, और वहां पे आप यकीन करें कि मुझे इतना अफसोस होता है, इतना अफसोस होता है कि हमेशा ये होता है डेनिश सोसाइटी में, आप देखें ये बहुत सारी ऐसी तंजीमें हैं, बहुत सारी ऐसी स्पोर्ट्स हैं, बहुत सारी ऐसी जगह हैं जहाँ पे अपने लेडीज के अपने ग्रुप होते हैं और जिसमें मर्दों की अपनी एक्टिविटीज होती हैं, लेकिन सिर्फ और सिर्फ मुसलमानों को टारगेट बनाया जाता है। और मैंने वहां पे बड़ी एक जो मिगल प्यान है डेनिश पीपल्स पार्टी का, खैस्तान प्यूलो है पीपल्स पार्टी का, यूएन बे वाटर है लिबरल अलायंस की, सीन प्यूवेल है विंसफर पार्टी की, इन सब ये एक तरफ सारे तो मैं समझता हूँ एक इनका जो रवैया था, जो इनकी जो पॉइंट्स थे वो एक इस्लामोफोबिक और एक खतरनाक किस्म की हमारी जमहूरियत के लिए उनके पॉइंट्स थे, ये मेरी एक जाती राय है। और मैं एक तरफ और बकाया सारे चुप, लेफ्ट विंग पार्टीज में सब चुप, जिनको आप अक्सर वोट देते हैं सब चुप। ये मुसलमान, ये इनको ये किया जाए वो किया जाए, ये क्वीन होना छोड़ने हैं, नेगेटिव सोशल कंट्रोल है। तो वहां पे मैंने एक सवाल उठाया जिसका भी मैं क्लिप लगाऊंगा, अभी थोड़ी देर में लग रहा है। मैंने उनसे कहा आप मुझे ये बताएं कि आप ये कहते हैं कि जो तंजीमें हैं जो स्वयं महल लेती हैं और स्वयं महल के अंदर जो जो ग्रुप है जिसमें सिर्फ लेडीज होती हैं उसमें वो कहते हैं मर्द नहीं अब आ सकते, ये स्विमिंग करती हैं, इसको आप कहते हैं कि ये मुसलमान औरतें करती हैं, ये फिर होना छोड़ने हैं। तो मैंने उनसे ये पूछा, ये बड़ा नोट करने वाला पॉइंट है, और मैंने उनसे पूछा आप जितने भी राइट विंग पे हैं जो मुसलमानों को बुरा भला कह रहे हैं, आप मुझे ये बताएं कि ये सिर्फ फीने ओना छोड़ने और सिर्फ औरतों के साथ बर्बरियत तब है जब ये कोपेनहेगन कम्यून की तो जो डिस्ट्रिक्शन है और कोपेनहेगन कम्यून की जो लोकेल है, जो रूम्स हैं, फैसिलिटीज हैं, उनमें होता है तब ये फीने ओना छोड़ने है, या ये चीज ये मर्द औरत इकट्ठे नहीं होते, सेपरेट होते हैं, ये अपने आप में फीने ओना छोड़ने है। ये देखिए सवाल आप लोग मैं फिर जरा सुनने वाले हैं, उनको दोहरा रहा हूं। मैंने उनसे ये सवाल किया कि जब आप ये कहते हैं कि ये औरतों के साथ बर्बरियत है तो ये इसको इस्लामिक ट्रेडिशन से इसको खत्म किया जाए, तो मैंने सवाल ये किया जब ये कोपेनहेगन कम्यून की फैसिलिटीज में होती है चीज कि औरत और मर्द सेपरेट होते हैं, तो क्या ये इसलिए आप कह रहे हैं कि औरतों के लिए ऊपर बर्बरियत है कि ये कम्यून की फैसिलिटीज में हो रही है, या ये अपने आप में कि औरत और मर्द सेपरेट है, ये अपने आप में आप समझते हैं कि ये औरत के ऊपर बर्बरियत है? ये मैंने सवाल किया और किसी से जवाब ना दिया गया हो कि कोई जवाब ना दे। फिर मैंने दूसरी बार किया, फिर तीसरी बार जो मैंने किया, मैंने सोचा मैं इसलिए सवाल कर रहा हूं तो आप समझते हैं कि कोपेनहेगन कम्यून की फैसिलिटीज के हवाले से, मतलब कम्युनिस्टिक सेल और स्वयं महल के हवाले से बात नहीं है, बात यह है कि अगर मर्द औरत जो है वो सेपरेट बैठते हैं किसी प्रोग्राम में स्विमिंग में मुसलमानों की, तो आप इस चीज को गलत समझते हैं। तो फिर आप मुझे ये बताएं कि जो यहूदियों का सिनेगॉग है खुशतेल कल में, वहां पे जब मर्द औरतें सेपरेट बैठती हैं तो क्या उसमें आप कंडेम करते हैं? क्या उधर भी आप समझते हैं कि ये औरतों के ऊपर बर्बरियत है? आप यकीन करें ऐसी खामोशी छा गई पूरे असेंबली में, ये देखने वाली थी, सारे चुप। मैंने कहा कि अगर आप समझते हैं इस्लामिक ट्रेडिशंस जहां पे मर्द औरत सेपरेट होते हैं जिमनास्टिक करते हुए या स्विमिंग करते हुए या वैसे बैठते हुए, उनके ऊपर आपने पाबंदी तो लगा दी है, तो फिर आप अपने मुंह से ये कहें कि जो सिनेगॉग में यहूदियों का जो टेम्पल है यहाँ पे, वहां पे जब वो औरतों को पीछे बैठाते हैं और सेपरेट बैठाते हैं और मर्दों को आगे बैठाते हैं, उधर भी कहें कि वो भी फिर बर्बरियत कर रहे हैं अपनी औरतों पर? यकीन करें मैंने जब ये सवाल किया, पहले तो उन्होंने जवाब नहीं दिया, जब मैंने ये बात की खामोशी, कोई आगे जवाब नहीं दे सकता, इनकी तो जरूरत ही नहीं है कि ये कहे। मैंने कहा ये इसलिए आप लोग मुनाफकत कर रहे हो, अगर आप लोगों के दिल में ये बात होती कि मर्द औरत जो है वो एक रिलीजियस पर्पस की वजह से इकट्ठे नहीं होते, तो फिर आप हर रिलीजन को कहें कि यहूदी भी कर रहे हैं तो वो भी गलत है, मुसलमान भी कर रहे हैं वो भी गलत है। नहीं, आप लोग सिर्फ मुसलमानों को कहते हो, आप लोग सिर्फ जो है हमारे ऊपर जो आप लोग कानून बनाते हो, इसलिए ये आपकी मुनाफकत है और ये आप लोग मुसलमानों को क्या कहते हैं हंट कर रहे हो, डिस्टर्ब कर रहे हो, खराब कर रहे हो। आप यकीन करें वहां खामोशी छा गई, क्यों? क्योंकि मजाल है किसी की, है किसी की मजाल जो यहाँ की जो यहूदी माइनॉरिटी है उनके खिलाफ कोई बात करे? तो मैं ये समझता हूं कि वहां पर ये बड़ी बैन पर वहां पे किसी ने ये बात की होगी और जिस वजह से इनके पास आर्गुमेंट ही नहीं था। आप यकीन करें मैं एक तरफ और ये सारे दूसरी तरफ, और जो बकाया हमारे नादान दोस्त हैं इनस लिस्ट में, हमारी खेल मिनिस्टर में, वो तो कुछ बोले ही नहीं ना, वो तो चुप रहे बिल्कुल, उनके तो मुंह को ताले लग गए। तो वहां पे हम फ्री कौन ही बोल रहे थे, मैं बोल रहा था। तो ये बड़ी, आप देखें ना कि ये इससे बड़ी मुनाफकत क्या हो सकती है। तो अगर आप है कि ये बात गलत है तो उधर भी क्या गलत है, उधर तो किसी ने नहीं कहा। तो इसी तरह इस पे भी बहस हुई, उसके बाद हमारा एक बहुत बहुत बड़ा इशू है जिसके ऊपर मैंने भी बकायदा बात की कुछ अरसा पहले हुई है कि कोपनहेगन के छिकप्या के इलाके में वहां पे कोई पुलिस ने किसी यंग बंदे को गाड़ी में रोकने की कोशिश की, वो नहीं रुका और वो उसने पुलिस के कहने पर नहीं रुका तो उसने क्या किया, उसने गाड़ी भगाने की कोशिश की। तो वो वीडियो पे है, वीडियो नजर आती है कि एक पुलिस वाला जो है वो गाड़ी के पीछे खड़े हो गए, यानी कि वो गाड़ी के आगे नहीं खड़ा, गाड़ी उससे दूर भाग गई, वो गाड़ी के बैक साइड पे खड़े होके उसने फायर कर दिए, उसने मुखालबत को 6 फायर किए और जो बंदा था वो जख्मी हो गया। और अब वो केस जो है वो पुलिस के एक और डिपार्टमेंट होता है जहाँ पे वो ये देखते हैं कि पुलिस वालों ने सही हरकत की है या गलत किया है, उनका एक्शन सही था या गलत था, उसमें जो है ये अभी इसका चढ़िए। तो वहां पे यंग लोग हैं छिंक के, उन्होंने वहां पर दंगे फसाद किए हैं, उन्होंने कहा है कि ये जो आपने उसने गोली क्यों चलाई है, तभी गाड़ी से फरार हो रहा था, ये भाग रहा था, ये कोई उस पुलिस वाले को अपने जान का खतरा नहीं था, फिर भी इसने मैगजीन चला के उसको जख्मी कर दिया, तो ये ज्यादती है वगैरह। इसके ऊपर जो विंस्ता पार्टी है जिसको कभी आपके हमारी कम्युनिटी के लोग सपोर्ट करते थे, ये विंस्ता पार्टी जो है इन्होंने क्या सजेशन दिया, बिल पेश किया कि छिंगप्या के अंदर जो यंगस्टर्स हैं उनके ऊपर कर्फ्यू लगाया जाए, वो एक टाइम के बाद जो है वो घर से ना निकल सके। अंदाजा लगाएं डेनमार्क में ये भी हालात होने थे कि कोपनहेगन असेंबली के अंदर विंस्ता पार्टी ये क्या कहते हैं बिल पेश कर दी है कि क्या कुछ एक मखसूस टाइम के बाद जो यंगस्टर्स हैं छिंगप्या में जो रहते हैं उनको ऊपर कर्फ्यू लगाया जाए, वो घर से ना निकल सके। मतलब इतनी तो
1: क्या वो डेनमार्क के शहरी नहीं है?
2: मैं कहता हूँ कि इतनी बेहूदगी। तो वहां पे बात हुई, बहस हुई और मैंने इनसे कहा तो फिर अब अगली बार क्या होगा, जब नवीब्रो पे अगली बार फसाद होंगे तो फिर उधर भी आप कर्फ्यू लगा देंगे और फिर आपकी और लगा देंगे, फिर इस तरह आप सब यंगस्टर्स को जो है रखेंगे अंदर जेल में रखेंगे, आप उनको एक किसी पिंजरे में रखेंगे, जानवर की तरह रखेंगे। उसके बाद मैंने उनसे कहा कि आप एक क्रिएट कर दें ए एंड बी टीम के कुछ लोग जो है यंगस्टर्स जो है वो किसी एरिया में रहते होंगे वो बाहर जा सकते होंगे और जो उस एरिया में यंगस्टर रहते हैं उनको आप कर्फ्यू जो है पुलिस उनको घर फिर लेके जाएगी, आप घर जाए, आप बाहर नहीं जा सकते। अगर वो मिल के दोनों की हॉर्स प्लेस गए हुए हैं और वहां पे वो कोई एक्टिविटी कर रहे हैं तो क्या एक बच्चा जो छिंगप्या में रहता है वो अब दूसरों को कहेगा लो भैया मैं घर जा रहा हूँ, मुझे अब कर्फ्यू है, मैं बाहर छिंगप्या में नहीं रह सकता। और अगर वो बाहर से छिंगप्या के बाहर रह के और वो घर आ रहा होता है, वो छिंगप्या से गुजर के अपने घर जाना है कर्फ्यू के टाइम के बाद, तो क्या पुलिस उसको अरेस्ट कर लेगी? मतलब ये इतनी बेहूदगी और इतना पागलपन और इतनी हेटनेस का मुजाहरा है कि मैं कहता हूँ कि वहां पे भी फिर हमारी बहस हुई, कहता लंबी चौड़ी बहस हुई और वहां पे भी मैंने उनसे कहा कि ये आप लोग ज्यादती कर रहे हैं, गलत कर रहे हैं। और आप
1: तो विंस्टा पार्टी की कौन सी पार्टियां उनकी हमायत कर रही थी?
2: वहां पे कुछ पार्टी हमायत कर रही थी, कुछ काफी पार्टी हमायत नहीं भी कर रही थी, लेकिन उसपे मेरा ख्याल से अभी मेरे जेहन में निकल गया कि एग्जैक्ट कौन सी पार्टी जो है वो हमायत में थी।
1: तो जब गैर मुल्की नसाद जो जिनको वोट का जमहूरी हक मिला हुआ है तो जब इन पार्टियों को वोट देते हैं तो वोटर सपोर्टर सोचते नहीं होंगे?
2: भाई देखें मुझे यही तो अफसोस होता है कि आप अपने पैरों पे खुद कुल्हाड़ी मार रहे हैं, खुद जो है आप ऐसे लोगों को वोट देते हैं जो या तो एक तो आपके खिलाफ बात करते हैं या आपके खिलाफ बात हो रही हो तो आपके हक में बोलते ही नहीं है, चुप बैठे रहते हैं। तो इसलिए जो है मैं समझता हूँ कि ये आप देख लें, इसी दिनों में इंगा स्टॉय पे जाए, उसने भी बकायदा एक क्या कहते हैं प्रपोजल पेश किया है कौमी असम्बली में जहाँ पे वो ये बात करती है कि आज के बाद जो बच्चे हैं मुसलमान बच्चे हैं स्कूलों में उनको रोजा रखने की इजाजत नहीं होनी चाहिए। उसने को 15 पॉइंट दिए हैं, उसमें एक पॉइंट ये था, दूसरा उसने पॉइंट ये दिया है कि जो जैकेटें होती हैं तून या का वो इनको पहनने की इजाजत नहीं होनी चाहिए। मैं समझता हूँ मेरा खूबसूरत अच्छा मुल्क डेनमार्क किस जगह किस तरफ ये लोग सियासतदान लेके जा रहे हैं, ये बदबख्त और कमबख्त सियासतदान किस तरफ लेके जा रहे हैं? क्या हम जमहूरियत पसंद नहीं है? क्या जमहूरी मुल्क डेनमार्क नहीं है? उसमें आप देखें मैंने इनसे ये सवाल किया फेसबुक पे, मैंने ये लिखा, मैंने इनसे कहा आप बताएं कि आप किस तरह लोगों को रोजा रखने से کیا کہتے ہیں روکیں گے؟ کیا کوئی اسپیشل پولیس ہوگی، شرطہ ہوگی کوئی اسکولوں میں جو بچوں کو بائی فورس ان کے منہ میں کھانا ڈالے گی؟ مطلب یہ کون سی یہ ضلالت ہے، یہ کیا، یہ کس طرف آپ ڈینمارک کو لے کے جا رہے ہیں؟ لیکن میں نے ہمیشہ یہ بات کہی ہے کہ آپ خود بھی، آپ کا اپنا بھی ایک اس میں ہمارا بلیم ہے، کیونکہ بلیم میں کرتا ہوں اپنے لوگوں کو، کیونکہ آپ ووٹ دیں، ووٹ خاص کریں، جو آپ کے لیے بولتے ہیں ان کی سپورٹ کریں، وہ ٹرینڈ چھوڑیں جو پہلے بھی آپ ان پارٹیوں کے ممبر تھے آتا کہ اور کیا کہتے ہیں وہ آپ کے خلاف بول رہے ہیں، لیکن آپ اپنی سیٹ کے لیے کہہ رہے ہیں کہ نہیں اس کو سپورٹ کریں، اس کو کریں، چھوڑیں ان چیزوں کو، جو پارٹیز آپ کے حق میں بول رہی ہیں، جو آپ کے حق میں ہیں پارٹیز، ان کو آپ سپورٹ کریں. اور اس کے بعد یہ ہے کہ میں سمجھتا ہوں کہ اس وقت پورے ڈینمارک میں اگر کوئی پارٹی ہے جو پوٹینشیل رکھتی ہے آپ کے بچوں کے لیے آپ کے بچوں کے حق میں بولنے کے لیے، آپ کے حق میں بولنے کے لیے، تو فری کون ہے آپ؟ میرا یہ اوپن چیلنج ہے، مجھے آپ بتا دیں کہ کوئی پارٹی ایسی ہے یہاں پہ جو آپ کے لیے اس طرح بولتی ہو جو فری کون بولتی ہے. ہم پارلیمنٹ میں تھے، ہم تب بھی بولتے تھے، اب میں کوپن ہیگن اسمبلی کا ممبر ہوں، وہاں بھی میں بولتا ہوں. مجھے دکھا دیں اگر وہ کوئی پارٹی آپ کے حق میں اس طرح بولتی ہے. ابھی تو آپ نے دیکھا ہے کہ گاڑیکھیل ونستا نے، جس کو آپ نے بھرپور ووٹ دیا ہے اس بار، گاڑیکھیل ونستا نے کچھ دن پہلے تسلیم کیا ہے اور کہا ہے کہ آپ کو پتا ہے کہ پہلے جو یہ جو رائٹ ونگ پارٹیز ہیں انہوں نے یہ بات کہی کہ آج کے بعد جب آپ نے پارلیمنٹ جب آپ نے لینا ہے، آپ نے جب پاسپورٹ لینا ہے، تو ابھی بہت ساری شرطیں ہیں، شرطیں جب آپ ان کو فلفل کر لیں اس کے بعد آپ کو پاسپورٹ مل جاتا ہے. لیکن آپ نے دیکھا، بہت ہی افسوس کی بات ہے کہ مولانا حافظ ادریس صاحب جو ہیں، انہوں نے ساری ریکوائرمنٹس پوری کر لی تھی قانون کی، اس کے باوجود ان کو پاسپورٹ نہیں ملا. کیوں؟ کیونکہ کچھ رائٹ ونگ پارٹیز انکلوڈنگ اب سوشل ڈیموکریٹ نے یہ کہا ہے کہ اب ہم صرف جو نیوٹرل ریکوائرمنٹس ہیں اسے نہیں دیکھیں گے، ہم یہ بھی دیکھیں گے کہ بندے کا ذہن کیسا ہے. اندازہ لگائیں کہ بندے کا ذہن کیسا ہے. تو اس نے فیس بک پہ پہلے کبھی کوئی ایسی چیز لکھی ہے جو ہمیں پسند نہیں ہے، جو ہم سمجھتے ہیں غلط ہے، تو اس لیے ہم ان کو دیکھیں. اس طرح کہ انہوں نے مولانا ادریس صاحب ہے، حافظ ادریس صاحب ہے، انہوں نے ہر وہ بل کے اوپر نام تھا ان کا، ان کو ملنا تھا، انہوں نے ان کا نام بل سے ہٹا دیا اور نہیں دیا کہ بھائی یہ جو یہ امام ہے اور یہ ان کی جو باتیں ہمیں نہیں پسند تو ہم نہیں دیتے. یہ کتنی بڑی جس طرح کے
1: نام. لیکن سکندر، چونکہ یہ جمہوری ملک ہے، ان کی بڑی تنظیم ہے، تو تنظیم کو احتجاج بھی ریکارڈ کرانا چاہیے تھا اپنا.
2: جی جی جی جی، میں آپ کو بتاؤں نا، اس میں یہ ساری صرف جو ریسسٹ اور جو ان وہاں تک خیریز پارٹیز تھی، یہ وہ پارٹی جو ہے اس چیز کو سپورٹ کرتی تھی. پھر سوشل ڈیموکریٹ نے اس کو سپورٹ کیا، اور اب کچھ دن پہلے جو گاڑیکھیل ونستا ہے، انہوں نے بھی اعلان کیا کہ ہم بھی اسے سپورٹ کرتے ہیں، ہم بھی اس چیز کو سپورٹ کرتے ہیں کہ آج کے بعد کوئی فورنر لیتا ہے پاسپورٹ کی اپلیکیشن دیتا ہے تو 10-11 سال بعد پھر وہ سارے ٹیسٹ دیتا ہے، پھر وہ ساری ریکوائرمنٹس پوری کرتا ہے، اس کے بعد پھر ہم اس کا ذہن دیکھیں گے کہ یہ کیسی ذہنیت کا مالک ہے. آپ اندازہ لگائیں کہ تھاٹ پولیس، مطلب ذہنیت کو چیک کرنے کے لیے ابھی کہ پولیس بٹھائیں گے کہ آپ. اچھا پھر جو سیاستدان ہیں وہ مسلمانوں کے خلاف ہے اکثر ڈینش پارلیمنٹ میں، تو اس میں کیا یہ پھر اس کے خلاف بولیں گے کیا؟ اس کے پھر یہ کیا کہتے ہیں کہ آپ نے فیس بک پہ 10 سال پہلے یہ لکھا ہم آپ کو پاسپورٹ نہیں دیتے، یہ کون سی جمہوریت ہے؟ تو اب گاڑیکھیل ونستا نے بھی اس میں ہمیں حامل آ دیا اور کہا کہ ہم بھی اب اس کے بعد
1: اپنی آواز اٹھاتے ہیں سکندر. اور ووٹ تو بہت زیادہ ہیں کوپن ہیگن کمیون میں بھی، پورے ڈینمارک میں غیر ملکیوں کے ووٹ ہیں. جب انہیں اپنے حقوق کا اس جمہوری ملک میں پتہ ہی نہیں، ووٹ دینا ان کا جمہوری حق ہوتا ہے، جب یہ ووٹ دیتے ہیں اور اس کے بعد جو ہے وہ بات چیت شروع ہو جاتی ہے، تو ووٹ دینے سے پہلے یہ سوچتے کیوں نہیں ہیں لوگ؟
2: کیونکہ اپنے اپنے انٹرسٹ ہوتے ہیں، کچھ گندے انڈے ہیں، کچھ میر جعفر میر صادق ہوتے ہیں، کچھ لوگ جو ہیں وہ خود یہ کیٹیگری ہے، دوسری کیٹیگری وہ ہوتے ہیں جن جو اپنے وہ مثال طور پہ ممبر ہیں انہیں پارٹیز کے، تو وہ کیا کہیں؟ وہ پھر اپنے پارٹی کا دفاع کرتے ہیں، कुछ लोगों को अपनी सीट का इंटरेस्ट होता है, इस तरह डिफरेंट रीजन होती है। ये जरूरी नहीं कि हर किसी की बहुत ही रीजन है साथ देने की उनका, लेकिन उनका लेकिन सबकी अपनी अपनी रीजन होती है। और जब तक आप अपने जात से हट के मुश्तरका तौर पर आप ये नहीं देखेंगे कि एज अ कम्युनिटी, एज इस मुल्क के शहरी के तौर पर इस मुल्क के लिए, हमारी कम्युनिटी के लिए क्या बेहतर है, तब तक ऐसे ही डिवाइड रूल होता रहेगा। आप जो है अपने छोटे मफाद के लिए अपना बड़ा मफाद जो है उसको नुकसान पहुंचाएंगे।
1: बहुत शुक्रिया सिकंदर। ये हाल ही में जो है 14 अगस्त के हवाले से प्रोग्राम्स हुए, इस पर हम बाद में आते हैं, ये मेडल की तरफ आते हैं, ये मेडल कैसे मिलते हैं। उससे पहले जो मुख्तलिफ प्रोग्राम हुए, सब जगहों पे प्रोग्राम हुए, बड़ा प्रोग्राम था जो पाकिस्तान एम्बेसी का जो ऑफिशियल प्रोग्राम था, इसमें कसीर तादाद में लोगों ने शिरकत की और सब ने जो है, हमारी डेनिश सफीर भी वहाँ मौजूद थी, तो आपने देखा कि वहाँ कितना खुशगवार माहौल था, इस पर आप क्या रोशनी डालेंगे।
2: देखिए, मैं समझता हूँ कि ये हमारी बड़ी खुशनसीबी है कि इस वक्त जो एम्बेसी का जो अमला है और उनको जो उनकी जो सरबराही कर रहे हैं एम्बेसडर साहब, ये मैं समझता हूँ कि डेनमार्क के पाकिस्तानी जितने भी यहाँ पे बसते हैं उनके लिए बड़ी खुशनसीबी है कि इस जैसे एम्बेसडर जो है वो यहाँ पे आए हैं और वो बेहतरीन काम कर रहे हैं पाकिस्तान और डेनमार्क के रिलेशंस के हवाले से। उनकी ओपन डोर पॉलिसी जो है वो सबके सामने है, वो हर जगह जहाँ भी कोई बुलाए उन्हें वहां जाते हैं, मिलते हैं लोगों से, एम्बेसी के दरवाजे खुले हुए हैं। और जो 14 अगस्त के दिन जो फंक्शन हुआ है वो मैं समझता हूँ बहुत अच्छा हुआ है और वो इस बात की गवाही देता है कि कितने खूबसूरत और मुनज़्ज़म तरीके से उन्होंने 14 अगस्त की सेलिब्रेशन की है, जिसमें पहली बार ये हुआ है कि डेनिश एम्बेसडर जो पाकिस्तान में होती है, पाकिस्तान की, उन्होंने भी शिरकत की है। ये बताता है कि इस वक्त डेनमार्क और पाकिस्तान के जो रिलेशंस हैं वो बहुत अच्छे हैं, बहुत टाइट हैं और बहुत ये करीब आ चुके हैं। तभी उनकी एम्बेसडर यहाँ पे बैठी हुई थी और ये क्रेडिट जो है ये एम्बेसडर साहब जो है एक्सीलेंसी शोएब सरवर साहब, ये उनको जाता है। उन्होंने 2-3 साल यहाँ रहे के जो उन्होंने जो अपने सफारखाना जिस तरीके से चलाया है, अपने डिप्लोमेटिक अपने जो ड्यूटीज हैं उनको जिस तरीके से सर अंजाम दिया, ये उनकी क्या कहते हैं, ये वो फ्रूट है अब उसका जो हम देख रहे हैं। और 14 अगस्त और डेनमार्क और पाकिस्तान एम्बेसी की उस फंक्शन की बात की जाए और राजा गफूर अफजल साहेब आपकी शील्ड की बात ना की जाए तो ये भी नाइंसाफी है। मैं जनाब दिल की अता ग्राहियों से, राजा साहब आपको, आप कम्युनिटी फोरम के चेयरमैन हैं, आपको मैं खराज तहसीन पेश करता हूँ और मुबारकबाद देता हूँ कि वहां पे सारी कम्युनिटी के सामने ऑफिशियली 14 अगस्त के दिन फ्लैग सेरेमनी के बाद एम्बेसडर साहब अपनी तकरीर में आपको बुलाया और आपको एज अ कम्युनिटी लीडर रेकग्नाइज किया कि आपने जो मेरे सामने तो 20 साल की आपकी ये क्या कहते हैं जद्दोजहद है, लेकिन आप 35 साल से कर रहे हैं, उन्होंने इस चीज को रेकग्नाइज किया और आपको शील्ड पेश की, सबके सामने की, कम्युनिटी के सामने की, बच्चों के सामने की, माओ बहनों के सामने की, बुजुर्गों के, सारी कम्युनिटी के सामने की। मैं समझता हूँ ये बहुत बड़ी रिकग्निशन है और आपने जो दिन रात एक करके इस कम्युनिटी की लीडरी संभाली हुई है, इस कम्युनिटी जो आपने कम्युनिटी फोरम दे के उसमें आप जो इस कम्युनिटी के लिए एक्टिविटीज करते हैं और आपकी जो ये अम्ब्रेला ऑर्गेनाइजेशन है जिसमें सारी तमाम पाकिस्तानी जो करता धरता सोसाइटीज हैं और तंजीमें जो हैं और जो सारी जो आपकी इस अम्ब्रेला ऑर्गेनाइजेशन अंडर है, मैं समझता हूँ कि एम्बेसी ने बहुत खूब बहुत सही इस चीज को रिकग्नाइज किया है आपको एज अ कम्युनिटी लीडर। आपकी जो जिनाह साहब रहमतुल्लाह अलैह के हवाले से जो आप प्रोग्राम करते हैं उनकी 150 इयर्स की बरसी पे उस सालगिरह पे जो है उन्होंने इस चीज को रेकग्नाइज किया है, तो इसकी मैं आपको बहुत बहुत मुबारकबाद पेश करता हूँ।
1: सिकंदर, एक और बात करते चलें कि आपको सितारा इम्तियाज मिला और उसके बाद हमने देखा कि स्टेट के वज़ीर आज़म शहबाज़ शरीफ़ साहब ने आपको आम भेजे, पाकिस्तान स्टेट के वज़ीर ख़ारजा, उन्होंने आपको आम भेजे, ये भी ज़रा बताएं उन्होंने आम क्यों भेजे आपको।
2: देखें कि उनकी उनका प्रपन है, आई फील वेरी ऑनर्ड कि उन्होंने ये भेजे। ये जाहिर बात है ऐसे होता है ना कि जब आम का सीजन होता है तो वो फिर प्राइम मिनिस्टर साहब जो हैं वो और जो हमारे जो फॉरेन मिनिस्टर हैं वो फिर आम जो है वो भेजते हैं। उन्होंने डिफरेंट ममालिक के प्राइम मिनिस्टर्स को भी भेजे, उनके जो और आप समझ लें जो जिनको वो समझते हैं कि उनको गिफ्ट देना चाहिए उनको देते हैं। उसमें एम्बेसडर्स भी होते हैं, उसमें जो हमारी इंडस्ट्रियलिस्ट भी होते हैं, उसमें प्राइम मिनिस्टर भी होते हैं। अभी लगाई थी मेरे ख्याल से लिथुएनिया के प्राइम मिनिस्टर साहब ने लगाई थी। तो मैं आई फील वेरी बड़ी हम्बली ये कह रहा हूँ कि आई फील वेरी ऑनर्ड और ये क्या कहते हैं मैं बड़ा शुक्रगुजार हूँ हमारी जो पाकिस्तान की क्यादत है उनका कि वो मुझे इस लायक समझते हैं कि उन्होंने मुझे ये भेजे। पिछले साल भी भेजे थे, इस बार भी भेजे हैं। आई फील वेरी हम्बल्ड, आई फील वेरी ऑनर्ड और मैं उनका दिल की अथाग्राहियों से शुक्रिया अदा करता हूँ कि वो मुझे इस काबिल समझते हैं कि उन्होंने मुझे ये भेजे।
1: सिकंदर, ये सफीर मोहतरम की कामयाबी है। आगे हाजी असलम अहर साहब बात कर रहे थे कि उनका टेन्योर जो है वो 2 साल बढ़ाया जाए। सिकंदर देखें, 14 अगस्त के हवाले से अगर 2026 की हिस्ट्री को देखा जाए, लोग तो बनाते रहते, इसमें कोई दो राय नहीं है। इस पाकिस्तान वेलफेयर सोसाइटी ने प्रोग्राम किया एल्बर्टन में, इसी तरह जो है वो दूसरी तंजीमात ने प्रोग्राम किया, मुस्लिम लीग नवाज़ ने प्रोग्राम किया, इसी तरह जो मैंगो फेस्टिवल हुए उससे पहले जो 14 अगस्त के प्रोग्राम हुए, और उसके बाद पाकिस्तान अम्बेसी का बड़ा प्रोग्राम हुआ, इसी तरह पाकिस्तान सोसाइटी ने प्रोग्राम किया। तो ये सारा क्रेडिट जो 14 अगस्त के हवाले से आए वो सफ़ीर मोहतरम का काम जो है हमें नज़र आता है। तो जो लोग आप डिमांड कर रहे हैं उनकी 2 साल टेन्योर बढ़ाया जाए, आप क्या कहते हैं?
2: मैं तो समझता हूँ कि अगर ये काम हो जाए तो ये बहुत बड़ी हमारी खुशनसीबी है। मैं कल आपकी एक पोस्ट पढ़ रहा था, आपने बड़ी एक दिलचस्प पोस्ट लगाई कल, जिसमें आपने ये बता रहे थे कि पाकिस्तानी जो है वो कितने डेनमार्क में आए हैं इस पिछली दहाई में। और उसमें मैं पढ़ रहा था आपकी खबर कि उसमें 2010, 11, 12, 13, 14 यानी कि इन एम्बेसडर के आने तक 200 से 500 के दरमियान जो है पाकिस्तानी जो है वो डेनमार्क आ रहे थे। तो अचानक जो है 24 और 25 में, अचानक 24 में कोई 800 प्लस लोग आए हैं और 2025 में तकरीबन को 1500 लोग जो है वो आए हैं। कहाँ 200 और कहाँ 1500। तो मैं सोच रहा था कि यार ये देखो ये जो एम्बेसडर साहब हैं इन्होंने इतना बेहतरीन काम किया, डेनमार्क और पाकिस्तान के रिलेशन इतने बेहतर हो रहे हैं कि कितने लोग 2024 और 25 में यानी कि इनके इनके टेन्योर के दौरान जो है इतने सारे लोग आए हैं। तो ये इस चीज की गवाही देती है कि एक डेनमार्क और पाकिस्तान के डिप्लोमेटिक रिलेशंस, डिप्लोमेटिक टाइज बेहतरीन हो रहे हैं और उसका क्रेडिट इन्हें जाता है कि ये आए हैं। तो इन्होंने, क्योंकि मुझे ये भी पता है, मैं अक्सर ही बात करता हूँ, बहुत सारी ऐसी बातें होती हैं जो कम्युनिटी नहीं देख रही होती, जो पसे पर्दा हो रही होती है, जो मुल्कों के दरमियान हो रही होती है, जो डिप्लोमेसी के दरमियान हो रही होती है, जो एम्बेसडर्स के दरमियान हो रही होती है, वो आप नहीं देख रहे होते। कुछ चीज़ों का मुझे पता है, कुछ चीज़ों का मुझे इल्म है और मैं देख रहा होता हूँ। और इन्होंने बहुत काम किया है और इन्होंने सिर्फ ये नहीं कि वो एम्बेसडर आते हैं कहते हैं ट्रेड बढ़ाओ और बस जो एक ड्यूटीज है, नहीं, ये उससे बढ़ के जो है इन्होंने काम किया है और उससे बढ़ के इनका इंटरेस्ट और इनका फोकस रहा है सॉफ्ट डिप्लोमेसी पे, पाकिस्तान और डेनमार्क रिलेशन के ऊपर, पाकिस्तान का इमेज बेहतर करने में, एक्सेट्रा एक्सेट्रा। मैं समझता हूँ कि अगर इनको 2 साल और यहाँ पे मिल जाते हैं ये भी हमारी खुशनसीबी होगी और ये हमारे लिए एज अ कम्युनिटी जो है और एज अ डेनिश पाकिस्तानी ये डेनमार्क और पाकिस्तान के लिए बहुत बहुत बहुत अच्छा अच्छे साबित हो सकते हैं।
1: सिकंदर, फ्री ग्रोने पार्टी के पहले आपके साथी थे, ओखे वाले हैं, बड़ा मुतरक हैं, बड़े पोलाइट हैं, इलेक्शन भी लड़ते हैं, उन्होंने 2-3 इलेक्शन लड़े और आगे भी इलेक्शन लड़ेंगे और अपना सफ़र वो जारी रखते हैं। राशिद ने कल हमारे एजाज़ में, आपके एजाज़ में एक दावत की, उसके मुतलक आप क्या फरमाएंगे?
2: ये देखें, राशिद अली का प्यार है, मोहब्बत है कि उन्होंने सारे मीडिया डेनमार्क, जितना भी डेनमार्क का मीडिया है, पाकिस्तानी डेनिश मीडिया, उसे बुलाया, कुछ और जो दोस्तों को बुलाया और हमारे ऑनर में रखी कि हमें مجھے یہ صدارتی جو میڈل ملا ہے جو حکومت پاکستان نے دیا ہے, اور آپ کو جو ایمبیسی میں آپ کے کمیونٹی لیڈر ہونے کی جو ریکگنائز جو آپ کو کیا ہے اس میں ان کے لیے اس حوالے سے انہوں نے دعوت دی. اور میں سمجھتا ہوں کہ راشد صاحب کا یہ پیار ہے, محبت ہے, ان کی یہ ایک کمٹمنٹ جو ہے ہمارے ساتھ کمیونٹی کے ساتھ, اس حوالے سے انہوں نے, میں بڑا ان کا شکر گزار ہوں کہ انہوں نے یہ پروگرام کل رکھا. یہاں پہ کل احمد فاروق صاحب جو ہیں بہت ہی محترم امبیسڈر صاحب, جو کہ جو شعیب سرور صاحب سے پہلے امبیسڈر تھے, وہ کیا کہتے ہیں یہاں پہ آئے ہوئے تھے, اور بیسکلی انہوں نے بھی کل کھانا رکھا ہوا تھا اسی ٹائم پہ. ان سے بھی میں نے بڑی محبت سے, بڑے پیار سے میں نے ان سے معذرت کی کہ اس میں ہم نہیں آ سکتے کیونکہ راشد صاحب نے ہمارے لیے یہ پروگرام رکھا ہوا تھا. تو میں راشد صاحب کو یہی کہوں گا کہ اللہ پاک ان کے کاروبار میں, ان کی زندگی میں, ان کے زندگی کے ہر حالات میں جو ہے رحمتیں نازل کرے, مزید ان کے کاروبار میں برکتیں پیدا کرے اللہ پاک. میری تو یہی دعا ہے, اور میں ان کے لیے ان کا شکریہ ادا کرتا ہوں کہ انہوں نے ہمارے آنر میں نکل دعوت رکھی.
1: سکندر, میں آپ سے جاننا چاہوں گا, یہ جو اوارڈ ملتے ہیں, ستارہ امتیاز ملتا ہے, یہ ایسے ہی مل جاتا ہے یا آپ کو جو مل گیا یہ ویسے ہی مل گیا ہے؟
2: دیکھیں یہ جو
1: اس کا پورا پروسیجر اگر بتا سکتے ہیں تو.
2: دیکھیں یہ جو پریزیڈینشیل جو میڈل ہوتا ہے نا, یہ ہائیسٹ جو پاکستان کی جو ریکگنیشن ہے, جو میڈلز ہوتے ہیں, جو کیٹیگری ہوتی ہے میڈلز کی, یہ وہ ہائیسٹ کیٹیگری ہوتی ہے. یہ پریزیڈنٹ جو ہے وہ دیتے ہیں, اور یہ اسٹیٹ ہوتی ہے وہ یہ فیصلہ کرتی ہے کہ اسے پرائڈ آف پرفارمنس کہتے ہیں اسے, کہ آپ نے کوئی ایسی پرفارمنس کی ہو تو تب دیتے ہیں. ایک تو یہ بات ہوگی, اور دوسری بات یہ ہے کہ کچھ ایسے شاید وہ نادان دوست یا جن کو شاید اتنا نہیں پتا, وہ یہ سمجھتے ہیں کہ کوئی امبیسی جو ہے وہ نام دے دے تو بس میڈل مل جاتا ہے. یہ بالکل بچکانا سوچ ہے, اور یہ شاید ان لوگوں کو اصل میں وہ کبھی خود ان فیلڈ میں رہے نہیں, ان کا ان سے شاید کوئی تعلق ظاہر بات نہیں رہا, ان کو شاید پتہ نہیں ہے. یہ کچھ لوگ ایسے ہیں جو یہ کہتے ہیں کہ نہیں, وہ امبیسڈر صاحب یا امبیسی جو ہے وہ میڈل دلوا دیتی ہے. یہ بالکل خرافات ہے, اس طرح نہیں ہوتا. اس کی بڑی اسٹرکٹ قسم کی ایک پروسیس ہوتا ہے, ایک پروسیجر ہوتا ہے, اس سے آپ گزرتے ہیں. یہ پہلے آپ کا کوئی نام دیتا ہے یا کوئی جگہ سے ایک اپلیکیشن جاتی ہے کہ یہ اس کی جو ہے, یا وہ خود جو کمیٹی جو بیٹھتی ہے میڈل دینے کے لیے, وہ دیکھتی ہے کہ وہاں پہ یہاں پہ یہ لوگ جو ہیں یہ ایک پرفارمنس دے رہے ہیں, کافی عرصے سے دے رہے ہیں, یا ان کا کوئی ایسا کام ہے جو ایک میڈل کے لائق ہے, تو وہ پھر باقاعدہ 8 کو میٹنگز ہوتی ہیں. ایک باقاعدہ ایک لمبا پروسیجر ہوتا ہے جس میں اداروں کے لوگ ہوتے ہیں, جس میں فورن منسٹری کے لوگ ہوتے ہیں, جس میں پرائم منسٹری کے لوگ ہوتے ہیں, جس میں اور ایمبیسی سے رپورٹ جاتی ہے, ہر طرف سے جاتی ہے, اور اکثر جن کے نام دیے جاتے ہیں وہ اس پروسیس میں پہلی میٹنگ میں ان کا نام جو ہے وہ ریجیکٹ کر دیا جاتا ہے. پھر وہ دوسری سیشن ہوتا ہے, پھر تیسرا ہوتا ہے, پھر اس طرح کئی سیشن کے بعد جا کے ہر ادارے کی رپورٹ پڑھ کے, ایمبیسی کی رپورٹ پڑھ, اگر جس طرح ہم میں ہوں باہر رہتا ہوں, یقیناً انہوں نے ایمبیسی سے بھی پوچھا ہوگا, آپ بتائیں, وہ ہر آپ کو بتائیں, یہ سیکیورٹی کلیئرنس بھی مانگتے ہیں. تو بہت سارے ایسے لوگ ہوتے ہیں کہ جو اگر ان کا ریکارڈ صحیح نہ ہو یا ان کی کوئی ایسی پروفائل ہو تو ادارے جو ہیں وہ کہتے ہیں کہ اس کو نہیں دینا, کیونکہ یہ پاکستان کا بہت بڑا میڈل ہوتا ہے. یہ اس طرح ہوتا ہے جس طرح یہاں کا جو کنگ ہوتا ہے وہ آپ کو غذا کھوج دے, یا ان کی الیفینٹ ہارن ہوتی ہے. تو اسی طرح یہ پاکستان کا سب سے بڑے میڈل ہیں, کیٹیگری میڈلوں کی. تو وہاں پہ بڑی اسٹرکٹ رولز ہوتے ہیں کہ کسے دیا جائے, کیسے دیا جائے. پھر آپ پہلی میٹنگ سے, پہلی پروسیجر سے اگر آپ نکل جائیں, پھر آپ کا نام دوسرے پروسیجر میں جاتا ہے, ادھر سے نکل جائے, اس طرح کرتے کرتے اکثر پہلے میں ریجیکٹ ہو جاتے ہیں, پھر کچھ دوسرے میں ہو جاتے ہیں, کچھ تیسرے میں ہو جاتے ہیں. اس طرح کرتے کرتے چند لوگوں کو وہ یہ میڈل دیتے ہیں, اور جس طرح کہ میں بتا رہا ہوں اس میں سارے جو پاکستان کے بڑے ادارے ہیں, انٹیلیجنس ادارے ہیں, قومی ادارے ہیں, جو بڑے بڑے سیکیورٹی کے حوالے سے, ان سب سے گزرتی ہے یہ بات, تب جا کے آپ کو میڈل ملتا ہے. تو یہ جو اگر کچھ لوگوں کو یہ غلط فہمی ہے کہ یہ امبیسڈر کے ساتھ اچھے تعلقات ہوں یا کسی کے ساتھ اچھے تعلقات ہوں تو آپ کو میڈل مل جاتا ہے. میں سمجھتا ہوں یہ وہ کیا کہتے ہیں بےچارے جو جن لوگوں کو زیادہ علم نہیں ہے اس بارے میں, یہ وہی لوگ جو ہے سمجھ سکتے ہیں. ایسی بالکل کوئی بات نہیں ہے. اگر ایسی بات ہوتی تو ہر وقت ہر کسی کو میڈل مل رہے ہوتے. پاکستان, حکومت پاکستان, اور میں صرف حکومت پاکستان نہیں کہوں گا اسٹیٹ آف پاکستان, کیونکہ یہ حکومت نہیں دیتی, اسٹیٹ آپ کو دیتی ہے. پھر یہ جو میڈل آپ کو فزیکلی صدر دیتا ہے, جو جو ملک کا صدر ہوتا ہے, لیکن یہ میڈل اسٹیٹ دیتی ہے, حکومت نہیں دیتی. اور اسٹیٹ کا یہ بہت بڑا یہ اعزاز ہوتا ہے اور اس پہ بہت اسٹرکٹ پروسیجرز ہیں. تو کچھ جو لوگ جلنے والے جو ہوتے ہیں, کچھ لوگ جن کو مرچیں لگتی ہیں ایسی باتوں میں, وہ تو پھر یہ کہتے ہیں کہ وہ ایسے مل گیا, ایسے مل گیا, ایسے نہیں ملتا. اس کے بعد آپ یہ دیکھیں, اس کے بعد جب آپ کو یہ دیتے ہیں تو وہاں پہ باقاعدہ ایک آپ کی سائٹیشن پڑھی جاتی ہے, آپ کی کریڈینشلز پڑھے جاتے ہیں, آپ کو کیوں دیا جا رہا ہے. وہ باقاعدہ آپ کو ایک ریٹن میں ملتا ہے, جہاں آپ کو لکھتے ہیں ریٹن میں کہ ہم آپ کو یہ میڈل اس لیے دے رہے ہیں. تو اس پہ میں نے کل بھی اس پہ باقاعدہ جو ہے اس پہ تھوڑی روشنی ڈالی, اور وہ سائٹیشن جو ہے میں نے گھر سے میرے پاس پڑھی ہوئی ہے انہوں نے کیوں دی. اور اس پہ ظاہر بات ہے میرا جو پولیٹیکل ورک ہے پچھلے 20 سال سے آج تک, میں بڑے آنر اور بڑی ہمبل ہو کے, بہت ہمبل ہو کے, بہت عاجزی میں ہی میں بات بتا رہا ہوں کہ مجھے بتائیں اور کسی نے کبھی کشمیر کی جو جو ایشو ہے وہ پارلیمنٹ کے فلور پہ کھڑے ہو کے پرائم منسٹر کے ساتھ بحث کی ہو. بتا دیں مجھے اگر یہاں ہے کوئی اور. تو میں بہت عاجزی سے یہ بات کر رہا ہوں وہاں پہ. اس وجہ سے انہوں نے یہ ظاہر بات ہے میں اتنے سالوں سے کر رہا ہوں تو پھر وہ نوٹ کرتے ہیں ہر ادارے. یہاں تو میں اسرائیل کے خلاف بولتا ہوں, ان کے ادارے ساری چیزیں نوٹ کر رہے ہوتے ہیں, رپورٹیں بھیج رہے ہوتے ہیں, ہمارے بھی ادارے سب ہر قسم کے ادارے. یہ تو ایک عام چیز ہے. میں نے پرائم منسٹر کے ساتھ اس کیا اس ایشو کو چڑھا, میں نے اس کو اپنا کور ایشو بنایا جب میں پارلیمنٹ کا ممبر تھا. میں نے فورن منسٹر کے ساتھ اس کے اوپر بات کی, اس نے مجھے جب ان کی گرین ڈیل ہوئی اس کے ساتھ کیا اسے کہتے ہیں انڈیا کے ساتھ, اس پہ میں نے رفر ڈالا. جب نریندر مودی صاحب یہاں آئے تھے تو پارلیمنٹ میں میں نے پرائم منسٹر کے ساتھ کیا کہتے ہیں میری بڑی ترخ کلامی ہوئی, وہاں پہ بحث ہوئی. اور ہے کوئی اور جس نے یہاں کبھی یہ کیا ہو جس نے کشمیر کے ایشو کو, جو پاکستان کا کور ایشو ہے فورن پالیسی کے حوالے سے, میں تو ہیومن رائٹس کی وجہ سے بولتا ہوں نا, تو آپ مجھے بتائیں کہ کسی نے کیا یہاں پہ کبھی کسی نے اس لیول پہ بات کی ہے کشمیر کی. ہم الحمدللہ, میں بڑی آج سے یہ بات کر رہا ہوں, میں نے الحمدللہ مجھے اللہ پاک نے توفیق دی کہ میں نے یہ کی, اور میں نے لگاتار 3.5 سال اس کو کیا, کالم لکھے اس کے اوپر, اور اس کو میں ہائیسٹ ڈینش پولیٹیکل ہائیسٹ لیول پہ لے گیا. قرآن پاک کی بے حرمتی جب ہوتی تھی یہاں پہ, کیا میں وہ پہلا اور واحد سیاستدان نہیں تھا جس نے پارلیمنٹ کے فلور پہ بل پیش کیا کہ قرآن پاک کی بے حرمتی کو ختم کیا جائے؟ ہے کوئی اور جس نے یہ کیا ہو؟ ہے, اگر ہے تو مجھے بتائیں. تو اس طرح بہت سارے, اور جہاں کبھی پاسپورٹ پہ بات ہوئی, جب پاسپورٹوں میں سختی ہو رہی ہے, ہے کوئی اور آواز بول رہی ہے؟ میں جب پارلیمنٹ کا ممبر تھا میں اس پہ اور بولتا تھا. اور اس کے علاوہ میں نے ہمیشہ اپنے کام میں یہ کوشش کی ہے کہ پاکستان اور ڈنمارک کے ٹائز جو ہیں وہ بہتر سے بہتر ہوں. اور یہ وہی بات ہوگی, پس پردہ بہت سارے کام ہو رہے ہوتے ہیں جو اکثر لوگوں کو نہیں پتا ہوتا. میں نے ہمیشہ اپنی کوشش کی کہ میں اس پہ پاکستان اور ڈنمارک کے حالات بہتر سے بہتر کروں, کیونکہ ڈنمارک میرا ملک ہے, میں یہاں کی پیدائش ہوں, یہ میری مٹی ہے, لیکن پاکستان میں میرے روٹس ہیں, وہ بھی میرا ملک ہے, جو محبت ہے پاکستان سے میرا ہمیشہ ایک تعلق دے گا. اس کے علاوہ آپ بتائیں کہ اسرائیل پر ہے کوئی مجھ سے اسٹرانگ آواز, ووکل آواز ہے ڈنمارک میں, سیاسی آواز جو اسرائیل کو کنڈیم کر رہے ہو؟ ہے کوئی اور کوئی مائیکل لال اس کیا کہتے ہیں سیاسی نظام میں جو یہ اپنی پارٹی پالیسی رکھے کہ حکومت جو اسٹیٹ آف اسرائیل ہے اس کے ڈیزالو کیا جائے اور فرام دا ریور ٹو دا سی ایک اسٹیٹ بنائی جائے جس میں سب رہیں اور سب کے ایکول رائٹس ہوں؟ ہے اور کوئی مائیکل لال اس کو جو سیاستدان بنتے ہیں جس نے جو یہ بات کرے؟ سب تو جب اسرائیل بربریت کر رہا تھا سب کو پتا ہے کہ اسرائیل کے خلاف بولنا تو اپنی موت کو وہ کیا اسے کہتے ہیں سیاسی موت ہے. سب اپنے بلوں میں وہ چھپ گئے تھے, چلے گئے تھے. ہے کوئی سیاستدان جو اس طریقے سے بول؟ میں نے تو ہمیشہ کھل کے بولا ہے, میں نے تو ہمیشہ کھل کے بات کی ہے. اور آپ کو پتا ہے کہ جب یاشری شری روی شنکر آئے تھے اور اپنے ڈیلیگیشن لے کے, اور جب انہوں نے کیا کہتے ہیں اپنے پروپگنڈا کرنے آئے تھے, میں نے اس پہ راتوں رات جو ہے جو ہے کشمیر سوسائٹی ان کے ساتھ میں نے ان کے ساتھ مل کے پروٹیسٹ وہاں پہ کیا اور ہم نے اتنا کیا کہ ٹائمز آف انڈیا میں اس کی خبر آئی, شری روی شنکر کو جو ہے بیان دینے پڑے کیا کہتے ہیں اس کے اوپر میڈیا کے اوپر, انہوں نے کہا ہم 15 ملکوں میں گئے ہیں کچھ بھی نہیں ہوا, ڈینمارک میں جو ہے انہوں نے پروٹیسٹ کیے ہیں. آپ کو یاد ہے جب یہاں پہ نریندر مودی صاحب آئے تھے وہاں پہ میں نے سیکرٹریٹ کے پرائم منسٹر سیکرٹریٹ کے باہر کھڑے ہو کے جب وہ ان کو ویلکم کیا جا رہا تھا وہاں پہ پروٹیسٹ کیا اپنے پارٹی کے ساتھ اور کچھ لوگوں کے ساتھ. تو میں نے تو ہمیشہ کھل کے بولا ہوں, میں یہ بڑی عاجزی سے کہہ رہا ہوں, اللہ پاک کام کراتا ہے, یہ اللہ پاک کی کرم نوازی ہے, اللہ پاک عزت دیتے ہیں. تو میں صرف یہ کہنا چاہ رہا ہوں کہ میں نے تو اپنے طور پہ اپنے کریئر میں جب آقا صلی اللہ علیہ وسلم کی شان میں گستاخی ہوئی تھی, میں اس وقت 18-20 سال کا تھا, اس وقت جب ونستا کو لوگ سپورٹ کر رہے تھے اور ونستا جو ہے یہ ہمارا یہاں ناطقہ بند کر رہے تھے, اس وقت میں نے ونستا جو ہے جو اس وقت جو حکومت جو آنس و خاص حسن تھا اس کو جو ہے اور میں نے یہاں کے اخبار میں لکھا کہ میں اس کو کنڈیم کرتا ہوں. اس کے بعد میں نے تو ہمیشہ اپنے ہمیشہ بڑے ووکل اور بولڈ طریقے سے میں جہاں پہ ہماری شناخت کی بات آئی, جہاں پہ ہماری آئیڈینٹی کی بات آئی وہاں پہ میں بولا, جہاں پہ میں نے سمجھا کہ یہ پالیسی جو ہے یہ ڈینمارک کو بھی خراب کر رہی ہے وہاں پہ میں اپنے ملک ڈینمارک کے لیے بولا, جہاں پہ میں نے سمجھا کہ ہیومن رائٹس کی وائلیشن ہو رہی ہے وہاں پہ میں بولا, پاسپورٹ کی بات ہوئی میں بولا, سکارف کی بات ہوئی میں بولا, قرآن پاک کی بھروتی ہوئی میں بولا, کشمیر کی بات ہوئی میں بولا, ہمیشہ میں نے وہ بات کی. اس کی میں نے بڑی سزا بھی پائی ہے, اس کی میں آپ دیکھ لیں کہ میں نے جب اسرائیل کے خلاف بولا ہوں وہ میں نے ان سے کہا کہ ان کی جو لابی ہے یہاں پہ جس کا سخت انفلوئنس ہے یہاں پہ اس کو ختم کیا جائے, تو دیکھیں اس کے بعد مجھے کتنے مشکلات کا سامنا کرنا پڑ رہا ہے. تو راجا صاحب یہ صدارتی اوارڈ ایسے نہیں مل جاتا کہ آپ کوئی 50 بندے بلا کے فنکشن کرتے ہیں تو آپ کو اوارڈ مل جائے گا, یا آپ خود مانگتے پھریں تو آپ کو اوارڈ مل جائے گا, اس طرح نہیں ہوتا. یہ بڑی ایک لمبی پروسیجر ہوتا ہے, ایک بہت لمبا جو ہے ایک سسٹم ہوتا ہے اس کے تحت آپ گزرتے ہیں. نہیں تو کیا کہتے ہیں سوشل ورک تو بہت سارے لوگ کرتے ہیں اور چند لوگوں کو کھانا کھلا دینا تو آپ سمجھے کہ یہ آپ کمیونٹی کے لیے بڑا کام کر رہے ہیں, یہ بھی اچھے کام ہیں بڑے کام ہیں, لیکن اس پہ صدارتی اوارڈ نہیں ملتے. صدارتی اوارڈ آپ کو تب ملتے ہیں جب آپ سیاسی لیول پہ کوئی حکومتی لیول پہ آپ کے کوئی ایسے کام ہو, خواہ وہ سماجی ہو خواہ وہ سیاسی ہو, لیکن کوئی اتنے اس لیول کے کام ہو تو پھر آپ کو رپورٹیں بھی جاتی ہیں اور لوگ آپ کو نوٹ بھی کرتے ہیں. تو میں یہ بہت کلیئر کر دوں کہ وتو عز و منتشاؤ وتو ذل و منتشاؤ, اللہ پاک کے ہاتھ میں عزت ہے, اللہ پاک کے ہاتھ میں ذلت ہے, اور میں 100 بار اللہ کے آگے جھکتا ہوں, کہتا ہوں یا اللہ تیرا لاکھ لاکھ شکر ہے کہ تو نے مجھے اس قابل کیا اور تو نے مجھے یہ عزت بخشی, میں اس قابل بلکہ تھا ہی نہیں, تو نے مجھے یہ عزت بخشی اور مجھے یہ اوارڈ دیا. اور میں آج بڑے واضح الفاظوں میں یہاں سب کو یہ کہنا چاہ رہا ہوں کہ یہ اوارڈ جو ہے نا اس کے اصل حقدار جو ہے میرے والد صاحب ہیں, اللہ پاک میرے والد صاحب کو جنت الفردوس میں اعلیٰ مقام دے, میرے والد صاحب کی برزخ کی زندگی کو آسان فرمائے, ان کی قبر کو جنت کا باغ بنائے. اصل میں تو میرے والد صاحب جو ہے اس اوارڈ کے حقدار ہیں اور یہ اوارڈ جو ہے میں انہیں ڈیڈیکیٹ کرتا ہوں. میرے والد صاحب جو ہے وہ بہت گریٹ انسان تھے, ان کا اخلاق آپ کے سب کے سامنے ہے, کیا زبردست اخلاق تھا ان کا, وہ ماشاءاللہ اتنے ذہین اور پڑھے لکھے تھے. میرے والد صاحب جو ہیں وہ کسی سے ڈرتے نہیں تھے, انہوں نے ہمیشہ ظلم کا مقابلہ کیا اور ڈنکے کی چوٹ پہ کیا اور ہمیشہ جیتے. میرے والد صاحب جو ہیں وہ جب کہیں کھڑے ہو جاتے تھے تو کہتے تھے پتر دنیا ادھر سے ادھر ہو جائے, کھڑے ہو جاؤ ظالم کے خلاف کھڑے ہو جاؤ, ہمیں تو یہ تعلیم ملی ہے شروع سے, تبھی تو میں کوشش کرتا ہوں کہ ان کے نقش قدم پہ چلوں. اور میں اس لیے میں پارلیمنٹ میں بولتا ہوں, اس لیے میں کشمیر کے لیے بولتا ہوں, اس لیے میں اپنے جو مسلمانوں کے ساتھ ڈسکرمنیشن ہوتی ہے میں اس کے اوپر بولتا ہوں. ہمارے والد صاحب جو تھے وہ تو ان کا لیول ہی اور تھا, تو